पर्ने भएकाले यो विधेयकले कानून प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान ब्यूरोलाई राख्न खोजिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक श्रावण 16 गते आज मंगलबार 1 बजे बस्नेछ। बाँदर र बदेल नियन्त्रणको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र श्रम संस्कृति पार्टीले यस्तो प्रस्ताव प्रतिनिधि सभामा दर्ता गरेका हुन्। नेपालका पहाड़ी तथा ग्रामीण क्षेत्रमा बाँदर र जंगली बदलबाट कृषि बालीमा भइरहेको क्षति पछिल्ला वर्षहरूमा गम्भीर हुँदै गएको उक्त प्रस्तावमा उल्लेख छ। यो समस्या अब सामान्य मानव वन्य जन्तु द्वन्दमा मात्र सीमित नरही किसानको उत्पादन, आमदानी, खाद्य सुरक्षा, कृषि पेशाप्रतिको आकर्षण तथा ग्रामीण बसोबासमै अप्रत्यक्ष असर पार्ने राष्ट्रिय समस्याको रूपमा देखिएको छ प्रस्तावमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो कार्कीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्की विरूद्ध 3,62,05,22,160 रूपियाँ विगो माग दावी सहित मुद्दा दायर गरेको थियो। कार्की अर्थमन्त्री रहेका बेला पोखरा विमानस्थलको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई मूल्य अभिवृद्धि कर, भ्याट लगायतका महसुलबाट उन्मुक्ति दिने गरी इम्प्लिमेन्टेशन एग्रीमेन्टमा गलत प्रावधान राखिएको र त्यसबाट राज्यलाई ठूलो आर्थिक हानि पुगेको अख्तियारको दावी छ। अदालतले तत्काल प्राप्त प्रमाण र परिस्थितिमा कार्कीलाई थुनामै राखेर मुद्दाको कार्यवाही अगाडि बढ़ाउन आवश्यक नरहेको निष्कर्ष निकालेको छ। तोकिएको धरोटी रकम बुझाउन नसके कार्कीलाई कारागार कार्यालय पठाउन समेत अदालतले आदेश दिएको छ। पाकिस्तानको ब्रड पीक हिमालमा हिमपहिरोमा परि निधन भएका थप 3 जना नेपाली पर्वतारोहीको शव आज नेपाल ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव आज कतार एयरवेजको उडान मार्फत साँझ 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पूर्व बहादुर गुरूङ युक्तको शव 21 साउनमा नेपाल ल्याएर अन्तिम संस्कार गरिसकेको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले आधिकारिकता विवादमा पुनः सुनवाईको अनुमति दिएपछि नेपाली कांग्रेसको संस्थापनपछि पार्टी मिलाउन लचक देखिएको छ भने इतर पक्ष आक्रमक बनेको छ। तर इतर पक्षले निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा 15 औं महाधिवेशन हुनुपर्ने नयाँ माग अगाडि सारेको छ। विशेष महाधिवेशनबाट आएको कार्यसमिति भंग गरेर देउवाको नेतृत्वमा 15 औं महाधिवेशन आयोजक समिति बनाउन सभापति थापा तयार भए मात्र सहमत गर्न सकिने कांग्रेस नेता एनपी सावतले बताउनु भएको छ। यसैबीच नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विधान र पद्धति विपरीत गगन थापाले गलत बाटोबाट आएर पार्टी कब्जा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस सिन्धु काठमाडौँ माझले हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। यो प्रवृत्तिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पार्ने चेतावनी दिनुभयो। नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न पनि आग्रह गर्नुभयो। विगत लामो समयदेखि बन्द अवस्थामा रहेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारले विज्ञसहितको उच्च स्तरीय अध्ययन कार्यदल गठन गरेको छ। उद्योगको आर्थिक, प्राविधिक तथा कानूनी अवस्थाको वस्तुगत अध्ययन गरी पुनः सञ्चालनका सम्भावित विकल्प सिफारिश गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवका अनुसार सोमबार बसेको बैठकले जुट मिलको वर्तमान अवस्था, यसअघिका निर्णय र पुरानो अध्ययन प्रतिवेदनहरूको समीक्षा गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदललाई 1 महिनाभित्र अध्ययन गरी उद्योग मन्त्रालयमा प्रतिवेदन पेश गर्ने म्याद दिएको छ। कार्यदलले मिल परिसरका भवन,
भौतिक

संरचना मेसिनरी तथा पाटपूर्जाको वर्तमान अवस्थाका साथै सम्पत्ति र दायित्व फरफारका लागि आवश्यक कानूनी र व्यवहारिक सुझाव पेश गर्नेछ। सगरमाथाको चुचुरो नजिकै एउटा चट्टानको ओत लागेर हिउँमा ग्रीन बुट्स भनेर चिनिने एक व्यक्तिको शव 30 वर्षदेखि अलपत्र अवस्थामा छ। हरियो र पहेँलो रंगको बुट लगाएको अवस्थामा देखिने उक्त बुट शव सन् 1996 ज्यान गुमाएका भारतीय पर्वतारोही दोर्जे मोरुपको नै भएको विश्वास छ। सगरमाथाको चुचुरो भन्दा केही तल चीनतर्फको भागमा रहेको यो शव अर्थात ग्रीन बुट्सलाई सगरमाथा आरोहीहरूले चुचुरोतिर जाने बाटोको संकेतको रूपमा बुझ्ने गरेका छन्। ग्रीन बुट्स जो कोही पर्वतारोहीको लागि एउटा भयावह बिन्दु बन्न पुगेको छ। नेपालतर्फको भागमा केही अप्ठ्यारो पर्दा हेलिकप्टरबाट उद्धार गरिन्छ तर चीनतर्फ यस्तो कुनै प्रणाली छैन। चुचुरो पुग्ने चिनिया बाटोमा ग्रीन बुट्सको शव छ। ठाडो भाग दक्षिणी मोहडातर्फ जस्तै आड लिन सकिने ठाउँ नभएकाले यो शव निकाल्ने आँट हालसम्म कसैले गर्न सकेको छैन। हिमाल आरोहणका लागि एकजना आरोहीको खर्च 40-80 हजार अमेरिकी डलरसम्म लाग्ने गर्छ। त्यहाँबाट जो कोहीको शव निकाल्नु झनै कठिन हुने कुरा हो। सगरमाथा क्षेत्रमा ज्यान गुमाउने 300 भन्दा बढ़ी आरोही मध्ये धेरै जसोको शव हिमालमै छन् सगरमाथामै छन्। ग्रीन बुट्सले चिनिने शवलाई हिमालबाट निकाल्न दोर्जे मोरुपको परिवारको बस भन्दा बाहिरको कुरो भएकाले पनि हिमालमै अड्किएको छ। यो शवलाई तल ल्याउन भारतले यतिखेर निकै माथिल्लो उचाइमा काम गर्ने विशेषज्ञ टोलीको खोजी गरिरहेको छ। चुचुरोमा रहेको शवलाई निकाल्न सक्ने टोली फेला परेमा आउँदो सेप्टेम्बरसम्ममा ग्रीन बुट्सलाई हिमालबाट तल झार्न चाहेको छ। यो शवको डीएनए परीक्षण गरी दोर्जे मोरुपको नै भएको पुष्टि भएमा परिवारलाई हस्तान्तरण गर्ने भएको छ। लद्दाखमा रहेका दोर्जे मोरुपको श्रीमती 75 वर्षीय याङ्गिस्कत पनि श्रीमानको लास घरमा आइपुग्ने प्रतीक्षामा छिन्। खबरमा अब विदेशको खबर। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पका कारण कम्तीमा 77 जनाको मृत्यु पुष्टि भएको छ भने भूकम्पका कारण हताश भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन्। भूकम्पका कारण पेरेइरा शहरमा मात्रै बढ़ी क्षति पुगेको र मृत्यु भएको नगर प्रमुख माऊ ऋषियो सालाजारलाई उद्धृत गर्दै काराकोल रेडियोले उल्लेख गरेको छ। भूकम्पका कारण शहरमा स्थिति गम्भीर बनेको छ। अमेरिकी भूगर्भ शास्त्रीहरूले भूकम्पको तीव्रता 7.4 म्याग्नेच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रहेको रेकर्ड भएको बताएका छन्। उद्धार टोलीहरू पीड़ितहरूलाई सहयोग गर्न र भग्नावशेषमा फँसेकाहरूको उद्धारका लागि व्यापक रूपमा परिचालन भइरहेको छ। यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको छ। संचार माध्यमले यो कुरो भनेको छ तर अधिकारीहरूले सुनामीको डर भने नरहेको बताएका छन्। प्रान्तीय राजधानी किब्दोमा गम्भीर क्षति भएको छ जहाँ सामाजिक सञ्जालमा आएका भिडियोमा ढलेका भवनहरू देखिएका छन्। भूकम्पको केन्द्रबिन्दु चोकोमा रहेको भए पनि तत्काल त्यहाँको मृत्यु संख्या थाहा भएको छैन। कोलम्बियाको तेस्रो ठूलो शहर कालिका नगर प्रमुख एलेहान्द्रो एडरले कम्तीमा 20 भवन ढलेको र मानिसहरू फँसेको रिपोर्ट गरेका छन्। भूकम्पका कारण ठूलो क्षति भएको बताउँदै उहाँले ड्रोन मार्फत भूकम्पबाट भएको क्षतिको लेखाजोखा गर्ने काम भइरहेको जनाएको छ। भूकम्पका कारण देशका धेरै स्थानमा बिजुली र मोबाइल नेटवर्कको छैन। पश्चिम कोलम्बियाका 6 साना विमानस्थलहरूले उडान नै स्थगित गरेको नागरिक उड्डयन निकायले जनाएको छ। पूर्वी चीनमा आएको डल्फिन नामक शक्तिशाली समुद्री आँधी टाइफुनका कारण संघाई सहित आसपासका क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। चीनको प्रमुख आर्थिक शहर संघाईमा मात्रै 1400 भन्दा बढ़ी हवाई उडान रद्द गरिएको छ। मौसमविदहरूका अनुसार यो आँधी झेजियाङ प्रान्तको युहुआन शहरमा प्रति घण्टा 150 किलोमिटरको गतिमा ठोकिएको थियो। त्यसको करिब 1 घण्टापछि वेनझाउ शहरमा आँधीले दोस्रो पटक असर गरेको छ। चीनिया अधिकारीहरूले शुरूमा डल्फिन आँधीलाई लिएर सबैभन्दा उच्च सतर्कता रेड अलर्ट जारी गरेका थिए तर हिजोदेखि यसको प्रभाव केही कम हुँदै गएपछि
यसलाई सामान्य उष्ण कटिबन्धीय आँधी ट्रोपिकल स्ट्रोमको तहमा झारिएको छ। आँधीको बेग केही घटे पनि यो जमीनतर्फ निरन्तर अघि बढ़िरहेको छ। त्यसैले अधिकारीहरूले भोलि बुधबारसम्म भारी वर्षा, भीषण बाढ़ी र हिमपहिरोको उच्च जोखिम रहेको भन्दै सतर्क रहन चेतावनी दिएका छन्। स्थानीय सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै संघाई स्थित डिज्नील्याण्ड, लोगोल्याण्ड र बण्ड क्षेत्रका दृश्यावलोकन गर्ने ठाउँहरू लगायत प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएको छ। नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेका छन्। स्क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई नेपाली एकदिवसीय ओडीआई टोलीको कप्तान नियुक्त गरेको हो। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले हिजो लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको छ। यससँगै पौडेललाई टी20 सँगै ओडीआईको नेतृत्वबाट पनि हटाएको छ। क्यानले यसअघि नै टी20 टोलीको कप्तानमा दिपेन्द्र सिंह ऐरीलाई नियुक्त गरिसकेको छ। लामिछाने 4 वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन्। नाबालिका बलात्कारको आरोप लागेपछि 2079 सालमा उनलाई कप्तानबाट हटाएको थियो। त्यति बेला उनलाई राष्ट्रिय टोलीबाट पनि निलम्बन गरिएको थियो। पछि अदालतबाट सफाई पाएसँगै राष्ट्रिय टोलीमा फर्किएका थिए। अहिले क्यानले कप्तानमा फर्काएको छ। एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आशिष शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललितराज वंशी, करण केसी र हेमन्त थामी रहेका छन्। एसीसी प्रिमियर कप आउँदो भदौ 14 देखि 27 गतेसम्म मलेसियामा हुँदैछ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। बादर र बाँदेल नियन्त्रणको माग गर्दै संसद पुग्यो जरूरी सार्वजनिक महत्वको प्रस्ताव। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व मन्त्रीलाई 15 लाख धरोटीमा सार्न आदेश। विराटनगर जुट मिल पुनः सञ्चालन गर्न अध्ययन कार्यदल गठन। सगरमाथाको चुचुरोमा 30 वर्षदेखि व्यवहारिस अवस्थामा रहेको सबलाई भारत लैजाने तयारी। शक्तिशाली भूकम्प 77 जनाको मृत्यु, उद्धार कार्य जारी। पूर्वी चीनमा डल्फिन आदिको वितण्डा, 10 लाख भन्दा बढ़ी विस्थापित। र सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404254।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 26 गते मंगलबार, अगस्त 11 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्दशी तिथि।
1: सत्रौं वर्ष प्रवेशको अवसरमा डडेलधुराको रेडियो अमरगढ़ीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै, ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन, बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
1: आयोग र समितिप्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घरेरी स्वामित्व हस्तान्तरण रोकियो।
0: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16000 मेगावाट विद्युतको पीपीए खुलाउने पानको माग, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
1: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु, इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी, युक्रेनको ड्रोन आक्रमणमा रूसमा 13 जनाले ज्यान गुमाए।
0: र एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने 20 एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा, गण्डकीमा वितरण खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा बहुराष्ट्रिय कम्पनी मार्फत नेपालमा 200 अर्ब लगानी थप हुने बारेको प्रसंग।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुउद्देश्यीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। छलफलमा अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसमा सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने समेत धारणा राख्नु भएको थियो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियमन स्थिति भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास गर्न सके मात्रै लगानी आउने उहाँको भनाइ थियो। त्यही विश्वास निर्माण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ। डाक्टर वाग्लेले यस वर्षको बजेट मार्फत सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारीको दृष्टिले हेर्ने सन्देश दिएको समेत उल्लेख गर्नुभएको थियो। अब सरकारको प्राथमिकता केवल कर संकलन बढ़ाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको समेत उहाँले धारणा राख्नु भएको छ।
0: यसैबीच सरकारले कूटनीतिक भेटघाट र छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी मुलुकका राजदूतहरूसँग हिजो छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओ मिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिएका छन्। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएको छैन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूले बताए। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूतसँग छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गरेको छ। गत चैत 13 गते प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गत 25 चैत 2082 र गत 12 जेठमा काठमाडौँ स्थित राजदूतहरूसँग संयुक्त रूपमा भेटघाट गर्नुभएको थियो। भेटपछि भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गर्नुभएको छ। भारत नेपाल बीचको सुदृढ बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन र फलदायी विचार विमर्श भयो उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा राजदूत श्रीवास्तवले शाहलाई शुभकामना दिँदै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ। चिनिया राजदूत माओ मिङले पनि द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जानकारी दिनुभएको छ।
1: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालका लागि गन्तव्य भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनुको संख्या उच्च रहेको बताउनुभयो। उत्पादनतर्फ 5,000, कृषि तथा पशुपालनतर्फ 2,000, सेवा र वनतर्फ 1,100 जनाको आवेदन परेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट वेस्ट सेलेक्सन सिस्टममा उत्तीर्ण संख्या केही घटबट हुन सक्ने सो शाखाले जनाएको छ। सो शाखाका अनुसार उत्पादनतर्फ 5,000का लागि 52,121 जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ 2,000का लागि आवेदन माग गरेकोमा 22,051 जनाले आवेदन दिएका छन्। त्यस्तै सेवा र वनतर्फ 1,100 जनाको माग भएकोमा 1,100 जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको हो।
0: नेपालमा सर्पको टोकाई अर्थात सर्पदंशका घटना हुने र मृत्यु बढ़नुमा समयमा नै बिरामीलाई अस्पताल पुर्याउन नसक्ने अवस्था रहेको भन्दै सरोकारवालाहरूले झारफुकमा नलागी तत्काल उपचार केन्द्रमा पठाउन अनुरोध गरेका छन्। विशेष गरी तराई र ग्रामीण क्षेत्रमा हरेक वर्ष हजारौं मानिस प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनहरूका अनुसार नेपालमा वार्षिक 20,000 देखि 37,000सम्म सर्पदंशका घटना हुने गरेका छन् र करिब 1,000 देखि 3,000 भन्दा बढ़ी मानिसको ज्यान लिने गरेको अनुमान गरिएको छ। विज्ञहरूका अनुसार वास्तविक तथ्याङ्क अझै बढ़ी हुन सक्छ किनकि धेरै घटनाहरू अस्पतालसम्म नै पुग्दैनन्। एउटा अध्ययनले करिब 80% बिरामी अस्पताल पुग्नु अघि नै मृत्यु हुने गरेको देखाएको छ। सीआईएनसँग कुराकानी गर्दै सर्प विज्ञ कमल देव कोटाले भन्नुभयो,
3: विश्वमा अहिले 4,000 प्रजातिभन्दा बढ़ी पुगिसकेछन्। 4,200 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 वटा सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेछन्। जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करेत नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने, हेराउने अथवा चुस्ने, जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ।

0: किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफलाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि एउटा राम्रो पक्ष हो, तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लागेको छैन होला, लाग्यो भने फाटाफुट सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो, यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो। र
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा परदेशको सिप स्वदेशमा समृद्धिको अभियान।
2: पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो, अनि के भन्छ त्यो अन्जिर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा भेद पलम 3-4 वर्षभित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
1: आयोग र समितिप्रति सरकारकै व्यवस्था, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो, एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो, मानवता नै सबै धर्मको मूल मर्म हो, आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ, अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं, सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।

0: बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा आयोग र समिति प्रति सरकारकै व्यवस्था प्रतिवेदन बुझ्दैनन् बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोगको समिति गठन भए तर प्रतिवेदन बुझ्नै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रविधि नै दोहोरियो भनेर समाचारमा लेखिएको छ। त्यस्तै दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा एनपीटीसीलाई 100 मेगावट बिजुली बिक्रीको अनुमति शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमै अर्को खबर प्रकाशित छ। आजदेखि नाइमा मोबिलिटी एक्सपो शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै 7 खुल्यो ताक्लाकोट व्यापार शीर्षकको अर्को खबर छ भने कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै आजको नागरिकको पहिलो पृष्ठमा रंगशालामा पनि राजनीतिक 12 काम नहुँदा चरण क्षेत्र शीर्षकमा खबर छ। गौतम बुद्ध रंगशाला अल्पत्र परेको खबर पनि छ भने कोशी पुरानै बाटोतर्फ जोखिममा 5 शीर्षकमा खबर छ। सप्तकोशीको पश्चिम बंगालले निरन्तर पश्चिमतर्फ कटान गरी पुरानो बाटो फर्किन खोज्दा सुनसरी बराह क्षेत्र नगरपालिका 6 र 9 नम्बर वडाकै उदयपुरको बेलका नगरपालिका 1, 2 र 3 वडा उच्च जोखिममा रहेका छन्। त्यस्तै जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा पनि खबर प्रकाशित छ।
3: गोर्खापत्र दैनिकमा किसानका डिजिटल सल्लाहकार एप शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरदोरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसँग प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। अर्को खबर प्रतिनिधि सभा बैठक बाढ़ी पहिरो ग्यास र मलबारे ध्यानकर्षण शीर्षकमा खबर छापिएको छ भने चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिएको खबर छापिएको छ। चितवनमा खाना पकाउने एलपी ग्यासको वितरणलाई सहज बनाउन क्लस्टर प्रणाली लागू गरिएको हो। ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएपछि जिल्लालाई पूर्व पश्चिम र मध्य भाग गरी 3 क्लस्टरमा विभाजन गरेर आलो पालो ग्यास वितरण थालिएको छ र खबरमा उल्लेख गरिएको छ। अर्को खबर भरिए सेजका प्लट शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको छ भने विदेशबाट फर्किएर गाउँमै कप उद्योग शीर्षकमा घोराईबाट लेखिएको खबर छ। 3 अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। कम क्षमताका आयोजनाको पीपीए गर्ने तयारी शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा पर्खाईमा रहेका 16,000 मेगावाटको पीपीए खुला गर्ने पानको माग शीर्षकमा खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले 10 भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो। मनसूनले लगभग सकियो धान रोपाई उत्पादन बढ़ने अनुमान शीर्षकमा खौसिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा 70 मिटर ब्याजी फूलकुमारीको आतंक 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा खबर छापिएको छ। सौरभ यादवले 70 लेख्नु भएको खबर पनि छ। घर जग्गा नै फूलकुमारीले हडपेपछि दिरीलाल शाहले आत्महत्याको बाटो रोजे परिवार आफन्तको शरणमा शीर्षकमा खबर छ। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ, दोहोरो सुविधा रोक्न सरकारदेखि अख्तियारसम्मका निर्णय र सर्वोच्चका फैसला भएका थिएनन् कार्यान्वयन। भित्री पन्नामा कांग्रेस बैठक, जनताका समस्या र मागमा केन्द्रित, ग्यास बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको आरोप लगाइएको छ, राष्ट्रिय भेलाको तयारीमा इतर पक्ष छ भने तत्कालीन अर्थमन्त्री कार्कीसँग 15 लाख धरोटी माग गरिएको छ, पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा शिल्पा कर्णले लेख्नु भएको छ, पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग धरोटी माग गरिएको हो, छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप बढ़ेको बारेमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा शक्तिशाली भूकम्प गएपछि कम्तीमा 111 जनाको मृत्यु भएको छ। ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने अधिकारकर्मीहरूले बताएका छन्। स्थानीय समय अनुसार हिजो बिहान 7:34 7.4 म्याग्नेच्यूडको भूकम्प गएको थियो। कोलम्बियाको पश्चिम क्षेत्रमा पर्ने चोकु प्रान्तमा केन्द्रबिन्दु रहेको भूकम्प करिब 107 किलोमिटर गहिराईमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। इरानले हर्मुज जलमार्गमा समुद्री जहाजसँग शुल्क लिने जनाएको छ। विदेश मन्त्रालयका अनुसार समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य विषय भएको भन्दै शुल्क लिने तयारी गरेको जनाइएको हो। इरान र ओमन जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउने बारे वार्ता भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा चर्किएको द्वन्दका बीच इरान कुनै पनि हालतमा झुक्न तयार नभएको समेत प्रतिक्रिया दिइएको छ। यता गत साता रूसले गरेको आक्रमणको जवाबमा युक्रेनले ड्रोन आक्रमण गर्दा 13 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।
3: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछाने 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बन्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। क्यानले हिजो सन्दीपको कप्तानीमा 14 सदस्यीय एकदिवसीय टोलीको घोषणा गरेको छ। नेदरल्याण्डसमा भएको विश्वकप लीग 2 खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले कप्तानी गुमाउनु परेको हो। सन्दीपले अन्तिम पटक 30 अगस्त 2022 नेपालका लागि कप्तानी गर्नुभएको थियो। 2079 कार्तिकमा रोहित नेपालको कप्तान बन्नुभएको थियो। त्यति बेला पनि रोहितले सन्दीपको स्थान लिनु भएको थियो। सन्दीपको कप्तानीमा नेपालले 30 अगस्तमा मलेसियामा आयोजना हुने एसीसी प्रिमियर लीगमा प्रतिस्पर्धा गर्नेछ। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय नाम सार्वजनिक गर्नुभएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी लगायतका खेलाड़ीहरू छन् र गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार 30 गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
4: स्याउका लागि मौसमसँगै लगाव र लगानीको महत्व रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब स्याउ खेतीका लागि प्रयोग र सफलताको कुरा। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा पनि हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराई 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन समेत दिन थालेका छन्।
6: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन
7: तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ। अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15 हजार जति कलम काटेर हामी यहाँ उग्रेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नको लागि राखेको छौँ।
6: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन
8: दुई वर्ष फल खाएर छाइसक्यौँ हामीले, अब यो तीन वर्षमा हिँडिरहेको।
6: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
9: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे। मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
6: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ,
10: यो ठाउँमा त अब यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो। पलम 3-4 वर्षभित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो बाबुले।
6: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 का वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
11: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौ।
6: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै बाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
3: आयोग र समिति प्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री। हदबन्दीका कारण 2,000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
4: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
3: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु। इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी। युक्रेनको ड्रोन आक्रमणका कारण रूसमा 13 जनाले ज्यान गुमाए।
4: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने विश्व एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा। गण्डकीमा वितरण र खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
3: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको अभाव र महँगी, जहाँ नियन्त्रणको लागि सरकारले कदम चाल्न नसकेको भनेर आलोचना पनि भइरहेको छ, र अहिलेको सरकार आफ्नै तरिकाले रामराज्य जसरी चलिराखेको पनि कतिपयले सामाजिक सञ्जालदेखि सार्वजनिक सभा समारोहमा भन्ने गरेका छन्। यहाँ एउटा बाटो सड़क देखाइएको छ, सड़कमा एकजना व्यक्ति खाली सिलिण्डर जुरुप माथि उठाएर त्यहाँ केही खुशी भइराखेको अथवा दौड़दै गरेको जस्तो पनि देखिन्छ, र हेर्दाखेरि यो खाली हो कि भरियो ठ्याक्कै यो थाहा हुँदैन, तर ती व्यक्ति खुशी छन्। र प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति माथिपट्टि नजिकै रहेको घरको बादलीबाट केही भन्दैछन्। तल यस्तो लेखिएको छ, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ त।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: अघिल्लो अध्ययनमा हामीले परमेश्वरका महान कामहरू, उहाँको विश्वासयोग्यता र उहाँले आफ्नो जनहरूलाई कसरी डोर्याउनुहुन्छ भन्ने विषयमा मनन गरेका थियौं। हामीले सिक्यौं कि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू कहिले भुल्नुहुन्न। मानिस बदलिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर परमेश्वरको वचन र उहाँको विश्वसनीयता कहिले बदलिँदैन। आज पनि त्यही सिकाइलाई निरन्तरता दिँदै हामी अझ गहिरो सत्यहरूमा मनन गर्नेछौं। जीवनमा धेरै कुराहरू परिवर्तन हुन सक्छन्। हाम्रो स्वास्थ्य, धन, सफलता, सम्बन्ध, उमेर, प्रतिष्ठा, यी सबै कुरा एक दिन समाप्त हुन्छन्। तर एउटा कुरा कहिले समाप्त हुँदैन, त्यो हो परमेश्वरको प्रेम र उहाँको उपस्थिति।
1: दाइ हजुरलाई धेरै धेरै धन्यवाद सम्पूर्ण कुराहरू हामीलाई स्मरण गराइदिनु भएको निम्ति। र केही दिनदेखि म धेरै नै अन्योलमा छु दाइ। कामको दबाव छ, भविष्यको चिन्ता छ, जिम्मेवारी पनि बढ़िरहेको छ। कहिलेकाहीँ लाग्छ मैले धेरै कुरा समात्न खोजिरहेको छु, तर मनभित्र शान्ति भने छैन। सबैले चाहिँ सफल बन्नको निम्ति भनिरहेका छन्, धेरै कमाउन भनिरहेका छन्, नाम कमाउन भनिरहेका छन्, तर यी सबै पाए पनि किन मन खाली खाली लाग्छ भाइ?
2: भाइ, तपाईँले धेरै मानिसहरूको मनको कुरा बोल्नु भएको छ। संसारले हामीलाई धेरै कुरा चाहिन्छ भन्छ, तर परमेश्वरले भन्नुहुन्छ सबैभन्दा पहिले उहाँलाई खोज। हामीले कहिलेकाहीँ परमेश्वरको उपस्थिति भन्दा सफलता खोज्छौं, अनुग्रह भन्दा उपलब्धि खोज्छौं, अनि अन्त्यमा थकित हुन्छौं। तर वास्तवमा हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता धन होइन, पद होइन, मानिसहरूको प्रशंसा पनि होइन। हाम्रो सबैभन्दा ठूलो आवश्यकता परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति हो।
1: त्यसो भए दाइ, आजको अध्ययनले मेरो जस्तै अरू थुप्रै श्रोताहरूको भएको प्रश्नहरूको चाहिँ उत्तर दिनेछ।
2: अवश्य पनि भाइ, आज हामी परमेश्वरको वचनबाट हेर्नेछौ किन केवल परमेश्वर नै सबै प्रशंसाको योग्य हुनुहुन्छ, किन सबै यस संसारमा सधैँ रहने होइन, किन परमेश्वरको प्रेम कहिले समाप्त हुँदैन, र किन हाम्रो जीवन परमेश्वरको वचनले भरिनुपर्छ। र आदरणीय श्रोताहरू, यदि तपाईँ पनि जीवनका उत्तरहरू खोजिरहनु भएको छ भने आजको अध्ययन तपाईँको लागि पनि विशेष हुन सक्छ। यही कुरालाई मनन गर्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 101 106 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 101 देख्नेछौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ राजाको निम्ति गीत, जो धार्मिकतामा निसापमा शासन गर्नुहुन्छ। यो दाउदको भजन हो। यसले 6 भजनहरूको यानि 101-106 अध्यायको सानो समूहको आरम्भ गर्छ, जुनले राजाको निम्ति स्तुतिको बताउँछ। भजन किताबमा विषय को हो अन्दाज गर्नुहोस् त? मित्र, फेरि यो उहाँको बारेमा यानि प्रभु येशु ख्रिष्टको विषयमा हो। उहाँ धार्मिकताको र शान्तिको राजा हुनुहुन्छ र उहाँ यो पृथ्वीमा शासन गर्न गइरहनु भएको छ। यो भजन दाउदको शासनमा कति पनि फिट खाँदैन, मेल खाँदैन। त्यसकारण यो निश्चय नै अगमबाडीक भजन हुनै पर्छ। यसले भविष्यमा त्यो मानिसतिर हेर्दछ जसको बारेमा परमेश्वरले दाउदलाई भन्नुभएको थियो, त्यो मानिस जो दाउदको लाइनबाट, वंशबाट आइरहेको थियो। अनि त्यो सुलेमान वा अरू दाउदका वंशका राजाहरू होइनन्, तर बेतलेममा जन्मनु भएको प्रभु येशु ख्रिष्ट हुनुहुन्थ्यो, किनभने उहाँ पनि दाउदको वंशको हुनुहुन्थ्यो। प्रभु येशु नै त्यो मानिस हुनुहुन्छ जसको बारेमा भजनकार गीत गाइरहेका छन्। भजन संग्रह 101 को एक पदमा भनिएको छ, कृपा र निसाबको विषयमा म गाउनेछु, हे परम प्रभु म तपाईँकै स्तुति गाउनेछु। मित्र, यो भजन पनि अरू भजन जस्तै परमेश्वरको निम्ति स्तुति प्रशंसा गाउँदै आरम्भ हुन्छ। अहिले कृपा र निसाब सँगसँगै जाँदैन, मानिसको निम्ति यसको एकै साथमा सन्तुलनमा राख्न कठिन छ, तर परमेश्वरले त्यो गर्न सक्नुहुन्छ। अनि हामी कृपा र निसाबको गीत गाउन सक्छौ, किनभने यो हो, हे परम प्रभु म तपाईँकै निम्ति गाउनेछु। उहाँ धार्मिकताको परमेश्वर हुनुहुन्छ र उहाँ शान्तिको राजा हुनुहुन्छ। ओ यहाँ कति अद्भुत जनको पेश गरिएको छ। दुई पदमा भनिएको छ, बुद्धिमानी साथ म सत्य बाटोमा हिँड्नेछु, ओहो तपाईँ म कहाँ कहिले आउनुहुनेछ, सिद्ध हृदयले म आफ्नो घरभित्र हिँडुल गर्नेछु। मलाई याद छैन कि दाउद कहिले यसरी हिँडे। यहाँ उल्लेखित व्यक्ति चाहिँ उद्धारकर्ता हो, पिताको एकलौते पुत्र, राजा मानिसको पुत्रको रूपमा बोल्दछन्। यो कुराको ध्यान दिनुहोस् कि उहाँ पृथ्वीमा मानिसको पुत्र हुनुहुन्थ्यो, उद्धारकर्ताको रूपमा उहाँको कार्यमा उहाँ पिताको एकलौते पुत्र हुनुहुन्थ्यो, तर उहाँले परमेश्वरको इच्छाको अधीनतामा आफ्नो स्थान लिनुभयो। उहाँ पृथ्वीमा हुनुहुँदा अति नै नीच स्थान दीन स्थान लिनुभयो, तर उहाँले यो स्वैच्छिक रूपमा लिनुभयो। हामी उच्च स्थानको प्राप्त गर्न कोशिश गर्छौं, उहाँले नीच स्थान लिनुभयो, कारण चाहिँ उहाँले हामीलाई उच्च स्थानमा ल्याउन सकुन्। उहाँको अवतार भन्दा पहिले ख्रिस्टले भन्नुभयो हिब्रू 10:7, तब मैले भने, हेर्नुहोस् हे परमेश्वर तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु, पुस्तकको मुठामा मेरो विषय लेखिएको छ। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले भन्नुभयो उहाँको काम पिताको इच्छा पूरा गर्नुलाई थियो, जसले उहाँलाई पठाउनुभयो, र उहाँले पूर्ण रूपमा आफ्नो पिताको इच्छाको गर्नुभयो। उहाँले धैर्यपूर्वक मेरा समय भनिने घड़ीको प्रतीक्षा गर्नुभयो, जब उहाँले तपाईँको र मेरो उद्धारको पूरा गर्नुभयो। आज उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्थ्यो र हुनुहुन्छ, र आज पनि आफ्नो पिताको इच्छाको उहाँ पूरा गरिरहनु भएको छ। उहाँ त्यो समय घड़ीको प्रतीक्षा गरिरहनु भएको छ जब पिताले उहाँलाई संसारमा फेरि पठाउनुहुनेछ, किनभने पिताले भन्नुभएको छ भजन संग्रह 110:1, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पौदान तुल्याउन। हामीलाई भनिएको छ 1 कोरिन्थी 15:28, औ जब सबै कुरा उहाँको अधीनतामा भएका हुन्छन् तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनलाई सबै कुरा उहाँको अधीनतामा ल्याउनु हुनेले सबै कुरा उहाँको अधीनतामा ल्याउनु हुने पुत्र पनि उहाँको अधीनतामा हुनुहुनेछ। यो पदले बाइबल शिक्षकहरूको बीचमा ठूलो वाद विवादको सृजना गरेको छ। यसको वास्तविक अर्थ के हो? यसको अर्थ हो यो पृथ्वीमा उहाँको शासनपछि पिताको अधीनमा हुन त्रिएकको सदस्य परमेश्वरमा आफ्ना स्थान लिन जानुहुनेछ, तर जब उहाँ यो पृथ्वीमा हुनुहुन्छ यो उहाँको बारेमा भनिएको छ 2:12, मेरा भाइहरूलाई तपाईँको नाउँ म बयान गर्नेछु, सभाको बीचमा तपाईँको म प्रशंसा गाउनेछु। अहिले ख्रिस्ट कसरी शासन गर्न गइरहनु भएको छ त्यसको ध्यान दिनुहोस्। अनि दाउदले कहिले

रूपमा पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुःख र कष्टको प्रार्थना। यो पनि मसी सम्बन्धको भजन हो जुनले गेतस मुनिमा प्रभु येशु ख्रिष्टको तस्वीर दिन्छ। यो भजनको लेखकको उल्लेख भएको छैन, जबकि यस भजनको लेखकको बारेमा विभिन्न अनुमान गरिएकोले म पनि यसको लेखकको अनुमान गर्दछु। त्यो हो दाउद। यो भजनको शीर्षक छ दुःख पाएको मानिसले गरेको प्रार्थना। यो भजनले गेतस मुनिको बगैँचामा हाम्रा प्रभुको तिरस्कार र दुःख कष्टको तस्विर दिन्छ। यसरी हामी चाँडै नै पत्ता लगाउनेछौ कि पवित्र आत्माले नयाँ नियममा मसीह सम्बन्धको भजनको रूपमा चिन्हित गर्नेछ। 102 अध्यायको एक पदमा भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना मेरो पुकारा तपाईँ कहाँ पुगोस्। डाक्टर गाबेलियन्स को अनुवाद हो, यहोवा मेरो प्रार्थना सुन्नुहोस् र मेरो पुकार तपाईँ कहाँ पुगोस्। यहाँ त्यो मामला छ जहाँ यहोवा यहोवासँग प्रार्थना गर्नुहुन्छ, मतलब यहोवा यहोवासँग प्रार्थना गर्नुहुन्छ। उहाँ दिनतामा आउनुभयो, तैपनि उहाँ शरीरमा प्रकट हुनुभएको यहोवा हुनुहुन्थ्यो। अहिले हामी देख्छौ धर्मी र पवित्र परमेश्वरको क्रोध उहाँमाथि खस्दछ, किनभने उहाँले तपाईँ र मेरो पाप आफैमाथि बोक्नु भएको थियो। 8 पदमा भनिएको छ, 102:8 पदमा, मेरा शत्रुहरूले मलाई दिनभरि गाली गर्छन्, जो जो मेरो विरूद्धमा रिसले बौलाएका छन् तिनीहरू मेरा नाउँ लिएर श्राप्दछन्। यसले गम्भीर खिन्नताको गहिराईको व्यक्त गर्दछ। 10 पदमा भनिएको छ, यो त तपाईँकै रिस र क्रोधको कारणले हो, किनभने तपाईँले मलाई ओचालेर फाल्नुभयो। यहाँ उल्लेखित शब्दहरू रिस र क्रोध हिब्रू भाषामा अति नै कठोर शब्दमा प्रयोग गर्न सक्नुहुन्छ। प्रभुले यसको सहनुभयो तपाईँ र मेरो पापको निम्ति। अनि 12-13 पदमा भनिएको छ, तर तपाईँ त हे परम प्रभु सदा रहिरहनुहुन्छ र तपाईँको सम्झना पुस्तौंसम्म रहन्छ। तपाईँ उठेर सियोनलाई कृपा गर्नुहुनेछ, किनभने यसमाथि अनुग्रह गर्ने समय तोकिएको समय आइपुगेको छ। उहाँले सियोनलाई कृपा गर्नुहुनेछ, देख्नुभयो उहाँ इस्रायल राष्ट्रको लागि पनि मर्नुभयो अनि उहाँसँग तिनीहरूको निम्ति महान योजना छ भविष्यमा। मित्र, उहाँ फेरि सियोनको निर्माण गर्न गइरहनु भएको छ जब उहाँ आफ्नो महिमामा फेरि प्रकट हुनुहुनेछ, जुन उहाँको दोस्रो आगमनमा हुनेछ। अनि 16 पदमा भनिएको छ, किनभने परमप्रभुले सियोनलाई फेरि बसाल्नु भएको छ, आफ्नो महिमामा उहाँ प्रकट हुनुभएको छ। हाम्रा प्रभुले जान्नुहुन्थ्यो कि उहाँको बलिदानिक मृत्युद्वारा अन्तिममा सियोन पनि उद्धार गरिनेछ। यसपछि 25-27 पदमा भनिएको छ, आदिमै तपाईँले पृथ्वीको जग बसाल्नु भएको छ र स्वर्ग तपाईँकै बाहुलीको कार्य हो, तिनीहरू त नष्ट हुन्छन् तर तपाईँ रहिरहनुहुन्छ। ती सबै लुगा चाहिँ पुराना भइहाल्छन्, पोसाक फेरेझै गरी तपाईँले तिनीहरूलाई फेर्नुहुन्छ र ती फेरिन्छन्। तर तपाईँ त एकै नाशको हुनुहुन्छ र तपाईँका वर्षहरूको अन्त हुँदैन। तपाईँका दासहरूका सन्तान रहिरहनेछन् र तिनीहरूका वंश तपाईँको सामने स्थापित भएकै हुनेछन्। पवित्र आत्माले यो अनुच्छेदको हेब्रू 1:10-12 पदमा उद्धृत गर्नुभएको छ र हामी भजन 102 मसीह सम्बन्धको भजन हो भन्ने कुरा थाहा पाउने थिएनौ यदि पवित्र आत्माले यसको हिब्रूको 1 अध्यायमा यो खण्डको अर्थ प्रकट नगर्नु भएको भए। भजन 102 प्रभु येशु ख्रीष्टसँग लागू हुन्छ। यो उहाँको कष्ट र शोकको प्रार्थना हो अनि यो गेतस मुनिमा राजा आफ्नो शोकमा र दिनतामा आफ्नो उच्च उठाइनुभन्दा पहिलेको प्रार्थना हो, जुनको हिब्रू 5:7 पदमा प्रकाशित गरिएको छ। आफ्नो शरीरका दिनमा जसले बिस्तरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाई भयो। मित्र, उहाँले हाम्रो निम्ति कष्ट दुःख भोग्नु भएकोले गर्दा उहाँ हामीसँग सहानुभूति राख्न सक्नुहुन्छ। भजन सँग 102 गेतस मुनिको भजनको रूपमा सोच्न मन पराउँछु। त्यसपछि 103 अध्यायतिर देख्नेछौं

0: परमेश्वरको विनय कृपाको लागि स्तुतिको महान भजन हो। इतिहासले बताउँदछ कि जब गस्टभास एडोल्फसले लेप्जिगमा आफ्नो विजयपछि आउसबर्गमा प्रवेश गर्दा उसले यो भजन पढे। यसले नयाँ दिनतिर हेर्दछ। वास्तवमा यसले सहर्ष वर्षीय राज्य युग यानी हजार वर्षीय राज्य युग भन्दा पनि पर अनन्त कालतिर हेर्दछ, जहाँ यो आफ्नो भरपूर परिपूर्णताको पत्ता लगाउनेछ। भूतकालमा इसरायलको राष्ट्र यो भजनमा फर्केथे, आज ईश्वरीय भक्त इसरायलीहरू यस भजनमा फर्कन्छन् र भविष्यमा पनि ऊ यो भजनमा फर्कनेछ। व्यक्ति विशेष विश्वासीहरू आज साहस र बलको वास्तविक स्रोतको यहाँ पाउँदछन्। यो धन्यवादको भजन हो। मैले यो भजनलाई यसरी विभाजन गरेको छु। पहिलो हो वर्तमानको लागि निर्देश, दोस्रो हो यहोवाको सम्बन्धमा घोषणा, तेस्रो हो मानिसको सम्बन्धमा घोषणा र चौथो हो भविष्यको लागि घोषणा। त सबभन्दा पहिले हामी देख्नेछौ वर्तमानको लागि निर्देश। यो भजन 103 वर्तमानको लागि निर्देश यानी उपदेशसँग आरम्भ हुन्छ, अनि यो कुराको ध्यान दिनुहोस् कि यो कति धेरै व्यक्तिगत छ। भजन संग्रह 103 को एक र दुई पदमा भनिएको छ, हे मेरो आत्मा परमप्रभुलाई धन्य भन् र ममा भएका जो जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनुन्। हे मेरो मन, हे मेरो आत्मा परमप्रभुलाई धन्य भन् र उहाँका सबै उपकारहरू नबिर्से। मित्र, यी पहिला दुई पदहरूमा हामीलाई परमप्रभुलाई धन्य भन्न भनिएको छ। यसले हाम्रा हृदयहरूमा केही कुराको प्रकट गर्दछ। उहाँका सबै उपकारहरूलाई नभुलौं। मित्र, उहाँ हामी प्रति भला हुनुभएको छ। सायद तपाईँले आफ्नो जीवनमा एकपल्ट नियालेर हेर्नुभए यसको थाहा पाउनुहुनेछ। धेरैपल्ट हामी उहाँको भलाइपन पनि भूल्छौं, हामी उहाँलाई भूल्छौं, तर हामीले यसो गर्नु हुँदैन। त्यसपछि हामी देख्छौ यहोवाको सम्बन्धमा घोषणा। तीन पदमा भनिएको छ, जसले तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ, जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ। म एउटा यस्तो विचार गर्ने व्यक्ति हौ कि यो पदले त्यो राज्य युगतिर हेर्दछ, अनि सम्भव तपाईँ मसँग यसको बारेमा असहमति हुनुहोला। ठिकै छ, म स्पष्ट भावमा भन्न चाहन्छु कि यसले शारीरिक साथै आत्मिक रोगहरूको संकेत गर्दछ। परमेश्वरले यसको स्पष्ट पार्नु भएको छ कि उहाँ राज्य युग अवधिमा के गर्न गइरहनु भएको छ। यसैया 33:24 पदले भन्छ, त्यहाँका बासिन्दाहरूले यसो भन्ने छैनन्, म बिरामी परे, त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछ। मित्र, बिमार रोग पापको परिणाम हो। चंगाईले स्थान लिनुभन्दा पहिले पापको प्रश्नको निश्चय नै ठिकठाक गर्नुपर्दछ। ख्रिष्ट हाम्रा अधर्महरूको निम्ति मर्नुभयो र उहाँ हाम्रो धार्मिकताको निम्ति पुनः ब्युति उठ्नुभयो। हामी ख्रिष्टमा विश्वासद्वारा धर्मी नठरिएसम्म हामी क्षमा गरिन सकिन्न। पहिलो पत्रुस 2:24 पद, जुन यसैया 53:5 पदबाटको उद्धृत हो, यसले भन्छ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो, उहाँकै चोटहरूमा तिमीहरू निको भयो। केबाट निको, केबाट चंगाई भन्दा तपाईँको पापबाट। त्यो चाहिँ महत्वपूर्ण हो। अनि चार पदमा भनिएको छ, जसले तेरो जीवनलाई सर्वनाशबाट मुक्त गर्नुहुन्छ, जसले तलाई करुणा र कोमल कृपाको मुकुट लगाइदिनुहुन्छ। हामीले यो तथ्यको थाहा पाउनुपर्छ कि परमेश्वरको चुनिएका सेवकहरू बिमारी भएका छन् र यो जीवनमा कहिले पनि निको भएका छैनन्। अनि प्रेरित पाउल ती मध्ये एकजना थिए। उसको शरीरमा काँडा थियो, त्यो उसको आँखाको समस्या हुन सक्छ। अमित्र, धेरै प्रभुका मानिसहरूले चंगाई पाएनन्। परमेश्वरबाट चंगाई पाउने काम अद्भुत हो, तर त्यो नै सधैँ परमेश्वरको योजना होइन। अनि पाँच पदमा भनिएको छ, जसले तेरो मुखलाई उक्तम कुराहरूले तृप्त गराउनुहुन्छ, यसैले कि तेरो जवानी गरूड जस्तै भइहाल्छ। तेरो जवानी गरूड जस्तो नयाँ भइहाल्छ। अमित्र, त्यो हजार वर्ष राज्य युगमा यसले स्थान लिनेछ। एक दिन भविष्यमा मेरो शरीरले नयाँ शरीर धारण गर्नेछ। अनि छ र सात पदमा भनिएको छ, थिचो मिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धर्म र न्यायका काम गर्नुहुन्छ। उहाँले मोसालाई आफ्नो मार्ग र इसरायलीहरूलाई आफ्नो काम प्रकट गर्नुभयो। परमेश्वरले आफ्ना मार्गहरू मोसालाई अवगत गराउनुभयो, तर सबै इसरायलीहरूले आश्चर्य कर्महरू देखे। तिनीहरूसँग त्यति समझ ज्ञान थिएन। त्यहाँ धेरै मानिसहरू तिनीहरू जस्तै छन् जसले निश्चित खास सत्यताहरूको थाहा पाउँछन्, तर तिनीहरू परमेश्वरको मार्गमा प्रवेश गर्न सक्दैनन्, मतलब थाहा पाउन सक्दैनन्। अनि आठ पदमा भनिएको छ, परमप्रभु दयासागर र अनुग्रही, रिसमा ढिला र अति करुणामय हुनुहुन्छ। मित्र, आज हामीलाई सबभन्दा धेरै परमेश्वरको कृपाको आवश्यक छ। त्यसपछि हामी देख्छौ मानिसको सम्बन्धमा घोषणा। नौ र दशमा भनिएको छ, उहाँले सधैँ हप्काइरहनुहुन्न, न त उहाँले सधैँभरि रिस लिइराख्नुहुन्छ। उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्म अनुसार हामीलाई बदला दिनु भएको छ। मित्र, यदि परमेश्वरले हामीसँग हाम्रा पाप अधर्म अनुसार व्यवहार गर्नुभए हामी कोही पनि बस्ने थिएनौं। अनि एघार पदमा भनिएको छ, किनकि पृथ्वीबाट स्वर्गीय जति अग्लो छ उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा त्यतिकै ठूलो हुन्छ। ओ, आज हामीलाई उहाँको कृपाको कति धेरै आवश्यक छ। अनि बाह्र पदमा भनिएको छ, पश्चिमबाट पूर्व जति टाढा छ उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनु भएको छ। अमित्र, यसरी नै परमेश्वरले हाम्रा अधर्महरूको टाढा गर्नुभएको छ। अनि तेह्र पदमा भनिएको छ, जसरी बाबुले आफ्ना छोरा छोरीहरूलाई ठिटाउँछन् त्यसरी नै उहाँसँग डराउनेहरूलाई परमप्रभुले ठिटाउनुहुन्छ। परमेश्वर हामीसँग भला हुनुहुन्छ र हामी धेरैजना यसको थाहा पाउने जस्तो देख्दैनौ। चौध पदमा भनिएको छ, किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ, मानिसहरू माटो नै हुन् भनी उहाँ सम्झनुहुन्छ। आमित्र, हामी यो तथ्यलाई पनि बिर्सन्छौं कि हामी खाली माटो हौं, यो नै मानिसको तस्विर हो। पन्ध्र र सोह्र पदमा भनिएको छ, मानिसको विषयमा त त्यसको आयु घाँसको जस्तै हो, मैदानको फूल चाहिँ त्यो फुल्दछ, किनकि बतास त्यसबाट भएर जाने बित्तिकै त्यो खत्तम हुन्छ र त्यस ठाउँले फेरि त्यसलाई कहिले चिन्दैन। मित्र, हामी यो पृथ्वीमा त्यो लामो समयसम्म रहने छैनौं, एक दिन छोडेर जाने पर्नेछ। जीवन क्षणिक छ। यसपछि हामी आगे देख्छौ भविष्यको लागि घोषणा। सत्र पदमा भनिएको छ, तर परमप्रभुको कृपा भनी उहाँको भय मान्यहरूमाथि युगायुगसम्म रहन्छ र उहाँको धार्मिकता छोरा नातिसम्म रहन्छ। मित्र, सबभन्दा चाखलाग्दो कुरा यो हो कि भविष्यमा हेर्न र हामीप्रति परमेश्वर सधैँ भला हुनुहुन्छ भन्ने कुरा थाहा पाउने कुरा, यो कति अद्भुत कुरो हो। अनि बाइस पदमा भनिएको छ, बाइस पदमा, हे परमप्रभुका सारा सृष्टि हो, उहाँको साम्राज्यका सबै ठाउँहरूमा उहाँलाई धन्यको भन, हे मेरो आत्मा परमप्रभुलाई धन्यको भन। मित्र, यो कति महिमित हुनेछ जब उहाँका शासनमा सम्पूर्ण सृष्टिहरूले उहाँलाई धन्य भन्नेछन्। यो भविष्यमा हुन गइरहेको विश्वव्यापी व्यापक आराधना हो, तर उही समयमा उहाँलाई धन्यको भन्न नभुलौ। हामी पनि भनौ, हे मेरा आत्मा परमप्रभुलाई धन्यको भन र उहाँका सारा उपकारलाई नभुलि। त्यसपछि 104 तिर लागौ, यो चाहिँ सृष्टिको परमेश्वरलाई स्तुति हो, यो प्राकृतिको भजन हो। यहाँ यसरी आरम्भ हुन्छ, हे मेरो आत्मा परमप्रभुलाई धन्यको भन, हे मेरो परमेश्वर परमप्रभु तपाईँ अति महान हुनुहुन्छ, तपाईँले आदर र महिमाको पोषक पहिरिनु भएको छ। तपाईँ यो अध्यायलाई घरमा पढ्न सक्नुहुन्छ, यो अद्भुत भजन हो। त्यसपछि हामी भजन 105 र 106 अध्यायबाट पनि देख्नेछौ, यो चाहिँ ऐतिहासिक भजन हो। भजन 105 अब्राहमबाट मोससम्मको इतिहासमा परमेश्वरको स्तुति हो। मलाई यो कुरामा निश्चयता छ कि यो दाऊदद्वारा लेखिएको थियो, किनभने यो भजनको पहिलो भाग पहिलो इतिहास 16 अध्याय 8-22 पद जस्तै छ, जसले त्यो समयको बताउँछ जब दाऊदले यरूशलेममा पवित्र वासस्थान ल्याए। यो भजन इसरायलको इतिहासको मुख्य पाठ हो, यानि इतिहासको मुखस्थ कण्ठस्थ पाठ हो। भजनसँग 105 एकदेखि पाँचमा भनिएको छ, परमप्रभुमा धन्यवाद चढाओ, उहाँको नाउँमा पुकार गर, देश देशका मानिसहरूलाई उहाँका कार्यहरू प्रचार गर, उहाँको निम्ति गाओ, उहाँको निम्ति स्तुति गाओ, उहाँको सबै आश्चर्य कर्ममा ध्यान देऊ, उहाँकै पवित्र नाउँमा तिमीहरू घमण्ड गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्। परमप्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको दर्शन सधैँ खोज, उहाँले गर्नुभएका उहाँका आश्चर्य कामहरू र उहाँको मुखको इन्साफको सम्झ। उनी पछाडि इतिहासमा जान्छन् र अब्राहमको वंशहरूसँग र अब्राहम इसाक र याकुबसँग बनाएको करारसँग आरम्भ गर्छन्। त्यसपछि उहाँले युसुफ हुँदै मिश्रको मुलुकसम्म पछ्याउनुहुन्छ। भनिएको छ त्यस पदमा, इसरायलको पनि मिश्र देशमा आए, इसरायल पनि मिश्र देशमा आए र हामको देशमा याकुब परदेशी भए। त्यसपछि जब उहाँका मानिस मिश्रीहरूद्वारा सताएका थिए, 26 र 27 भनिएको छ, उहाँले आफ्नो दास मोसा र आफूले चुन्नुभएको हारूनलाई पठाउनुभयो, तिनीहरूले तिनीहरूका बीचमा उहाँका चिन्हहरू र हामका देशमा गजबको कामहरू देखाए। अहिले यहाँ चाखलाग्दो टिप्पणी छ, 38 पदमा, तिनीहरू निस्केकोले मिश्र देश नै खुशी भए किनभने तिनीहरूलाई यिनीहरूको डर भएको थियो। निश्चय नै तिनीहरू निस्केकोले मिश्र देश नै खुशी भए। तिनीहरू त्यो महामारी पश्चात इसरायलीहरूलाई आफ्नो मुलुकबाट पठाउने काममा खुशी थिए। त्यसपछि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउनुभयो। भजनकार इसरायलको इतिहासलाई यहाँ पाठ गर्छन्। मित्र, यदि तपाईँ आफ्ना जीवनमा हेर्नु भएर परमेश्वरलाई धन्यवाद दिन केही कुरा देख्नु भएन भने तपाईँको जीवनमा केही मौलिक रूपमा गडबड छ। यो अध्यायको अन्तिम पदमा भनिएको छ, परमप्रभुलाई प्रशंसा गर। त्यसपछि भजन 106 अध्यायतिर पनि लागौं। यो ऐतिहासिक भजन हो अनि यो लामो भजन हो र यसले भजनको गन्ती खण्डको अन्त गर्दछ। यो यसरी आरम्भ हुन्छ, 106:1 पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुमा धन्यवाद चढाऊ, किनकि उहाँ भला हुनुहुन्छ, किनकि उहाँको कृपा सदैभरि रहन्छ। अनि यो भजनले पापहरूको पश्चातापको बारेमा पनि बताउँछ। 6 पदमा भनिएको छ, हामीले आफ्ना पुर्खासँग पाप गरेका छौं, हामीले अधर्म गरेका छौं, हामीले दुष्टै गरेका छौं। जब तपाईँ आफ्ना जीवनहरूमा तपाईसँग परमेश्वरलाई केही कुराको लागि धन्यवाद दिने कुरा छ, यदि तपाईँले येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ र उहाँलाई आफ्ना पापहरूको क्षमाको निम्ति विन्ती गर्नुभएको थियो भने तपाईँ आफ्नो उद्धारको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। यी भजनहरू अद्भुत छन्, होइन र? यी भजनहरूले इसरायलको असफलता र परमेश्वरको विश्वास योग्यताको हामीलाई देखाउँछ। हामी यो भजनहरूले भरपूर हुनु पर्छ। प्रभु आफ्नो वचनमा आशिष दियो।
1: दाइ, आजको दिनले मेरो हृदयलाई एकदमै धेरै छोएको छ। म सधैँ बदलिने कुराहरू समातेर चाहिँ बसिरहेको रहेछु, तर आज मैले बुझेँ कि यो संसारमा केही पनि स्थिर छैन। हाम्रो जीवन पनि एक दिन समाप्त हुन्छ, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति भने कहिले समाप्त हुँदैन। मलाई सबैभन्दा धेरै छोएको कुरा चाहिँ के हो भने, जीवनको सबैभन्दा ठूलो आवश्यकता सफलता होइन, परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति रहेछ। यदि उहाँ हाम्रो साथमा हुनुहुन्छ भने हामीसँग सबैभन्दा मूल्यवान कुरा छ। र अबदेखि म मेरो जीवनमा चाहिँ परमेश्वरको वचनले भरिन चाहन्छु, किनकि उहाँको वचनले नै सही बाटो देखाउँछ, सही निर्णय गर्न सिकाउँछ र कठिन समयमा पनि आशा दिन्छ।
2: आहा, कस्तो राम्रो उत्साहको कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनको मुख्य सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा परमेश्वरको विश्वास योग्यता सम्झ्यौं। आज हामीले उहाँको अनन्त प्रेम, उहाँको करूणा, उहाँको सृष्टिमाथिको प्रभुत्व, उहाँको पवित्रता र मानिसको जीवनको वास्तविक उद्देश्यबारे मनन गरेका छौं। हामीले सम्झनु पर्ने केही महत्वपूर्ण सत्यहरू पनि यो अध्ययनको यात्रामा हामीले थाहा गरेका छौं। यो संसार र यसका सबै कुराहरू एक दिन बितेर जानेछन्। हाम्रो जीवन पनि सधैँ रहिरहने छैन, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति कहिले समाप्त हुँदैन। त्यसैले हाम्रो जीवनको पहिलो प्राथमिकता परमेश्वरसँगको सम्बन्ध हुनुपर्छ। उहाँको वचनले हाम्रो सोचाई, निर्णय र जीवनलाई मार्गदर्शन गर्नुपर्छ र अन्तत सबै प्रशंसा महिमा र आदरको योग्य केवल परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा स्थिर रहनुपर्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: कहाँजना लाग्नुभयो तपाईँले ट्रोलरको लाएर?
1: विदेश जानु लाग्यो विदेश।
0: तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यही पनि कमाइन्छ।
1: गाई त पाले अनि 3 वर्षसम्म तर के गर्नु, ब्याउँदै ब्याएन। अब अघिल्लो केही गरे पनि नहुँदो रहेछ।

0: महिलामाथि हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दु
1: हजुर।

0: कहाँ जान लाग्नुभयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश।
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यतासी पैसा त यही पनि कमाइन्छ नि।
1: गाई त पाले हो नि तिन वर्षसम्म, तर के हेर्नु, ब्याउँदै ब्याएन। अब केही गरे पनि नहुँदो रहेछ।

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दु
1: हजुर। राम्रो काम गरेको

0: सल्लाह गर्नुपर्छ।
1: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
4: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
14: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
14: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मध्यपान र धूम्रपान सेवन नगरौं।
14: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: तपाईं अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: तिमीले यो बच्चा स्वीकार्नै पर्छ। आखिर तिम्रै बच्चा त हो यो। बाउ बिनाको बच्चा लिएर म कसरी बाँचौ यो समाजमा?
1: एउटा कुरा मैले तिमीलाई कसरी भन्नु, बिहे भइसकेको थियो भने इच्छो के? जबकि तिम्रो र मेरो प्रेम सम्बन्ध मेरो परिवार र समाजले स्वीकारिसकेको छैन भने तिम्रो यो पेटमा भएको नाजायज बच्चा कसरी स्वीकार्छ?
0: प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन्, अनि त्यही प्रेमबाट जन्मिन आँटेको हाम्रो यो बच्चा कसरी नाजायज भयो?
1: चुप लाग्, अब यो भन्दा एक शब्द बढी नबोल्।

आमाको कोखबाट जन्म लिइसकेपछि भाग्य आफै लेखिन्छ। कोही करोडमा ऐश आराम गर्दै हुन्छन् भने कोही रोडमा पल पल मर्दै बाँचिरहेका हुन्छन्। कोही नहुनेको भगवान हुन्छ भन्छन्। हो भगवान ऊ हो जसले रोडमा अधुरो जिन्दगी जिइरहेका अनाथहरूको पीडामा

हाम्रो देशमा सयौं अनाथहरूको जिन्दगी यसरी नै बितिरहेको छ। हाम्रो एउटा सानो सहयोगले कोही अनाथको सहारा विहीन जिन्दगीको जिन्दगीले सार्थकता पाउँछ भने हामीले किन सहयोगी हातहरू अगाडि नबढाउने।

0: 나토 쪼 원
1: 나토 이노 우미로 우리마라 스위만 호 뭐 지금 정갈이 비발 때기 타기 살게 멋진 아무 말고 얼마

0: minute, just a minute, we will return back.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु.
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो.
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ. बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु.
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो.
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर.
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ.
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
14: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
15: हो र? होइन होला त्यस्तो त.
16: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
15: केही भएन मिस,
16: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने

0: चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म ङेमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। बाँदर र बनेल नियन्त्रणको माग गर्दै संसद पुग्यो जरूरी सार्वजनिक महत्वको प्रस्ताव। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व मन्त्रीलाई 15 लाख दरौटीमा छाड्न आदेश। कोलम्बियामा वर्षौं यताको शक्तिशाली भूकम्प, 132 जनाको मृत्यु, उद्धार कार्य जारी। चीनमा डल्फिन आदिको वितण्डा, 10 लाख भन्दा बढ़ी विस्थापित। र 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिता, नेपालका नम्बर 1 खेलाड़ी प्रिन्स दाहाल पहिलो खेलमै पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाण्डुको पेप्सी कोलाबाट 14 जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको 12 दिशे नगरपालिका 9 का 56 वर्षीय ध्रुवा थापा समेत 14 जना रहेका छन्। प्रहरीका अनुसार पेप्सी कोला स्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई 1,19,845 रूपियाँ र 3 बुक तास सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। बाँदर र बनेल नियन्त्रणको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र श्रम संस्कृति पार्टीले यस्तो प्रस्ताव प्रतिनिधि सभामा दर्ता गरेका हुन्। नेपालका पहाड़ी तथा ग्रामीण क्षेत्रमा बाँदर र जंगली बन्देलबाट कृषि बालीमा भइरहेको क्षति पछिल्ला वर्षहरूमा गम्भीर हुँदै गएको उक्त प्रस्तावमा उल्लेख छ। यो समस्या अब सामान्य मानव वन्यजन्तु द्वन्दमा मात्र सीमित नरही किसानको उत्पादन, आमदानी, खाद्य सुरक्षा, कृषि पेशाप्रतिको आकर्षण तथा ग्रामीण बसोबासमै प्रत्यक्ष असर पार्ने राष्ट्रिय समस्याका रूपमा देखिएको छ, प्रस्तावमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, ढिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो कार्कीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्की विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो माग दावी सहित मुद्दा दायर गरेको थियो। कार्की अर्थमन्त्री रहेका बेला पोखरा विमानस्थलको ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङलाई मूल्य अभिवृद्धि कर, भ्याट लगायतका महसुलबाट उन्मुक्ति दिने गरी इम्प्लिमेन्टेशन एग्रीमेन्टमा गलत प्रावधान राखिएको र त्यसबाट राज्यलाई ठूलो आर्थिक हानि पुगेको अख्तियारको दावी छ। अदालतले तत्काल प्राप्त प्रमाण र परिस्थितिमा कार्कीलाई थुनामै राखेर मुद्दाको कार्यवाही अगाडि बढ़ाउन आवश्यक नरहेको निष्कर्ष निकालेको छ। तोकिएको धरौटी रकम बुझाउन नसके कार्कीलाई कारागार कार्यालय पठाउन समेत अदालतले आदेश दिएको छ। पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परि निधन भएका थप 3 जना नेपाली पर्वतारोहीको शव आज नेपाल ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव आज कतार एयरवेजको उडान मार्फत साँझ 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनाबाट 1 नेपाली, 1 पाकिस्तानी र 1 अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले आधिकारिकता विवादमा पुनः सुनवाईको अनुमति दिएपछि नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टी मिलाउन लचक देखिएको छ भने इतर पक्ष आक्रमक बनेको छ। तर इतर पक्षले निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन हुनुपर्ने नयाँ माग अगाडि सारेको छ। विशेष महाधिवेशनबाट आएको कार्यसमिति भंग गरेर देउवाको नेतृत्वमा 15 महाधिवेशन आयोजक समिति बनाउन सभापति थापा तयार भए मात्र सहमत गर्न सकिने कांग्रेस नेता एनपी शाहले बताउनु भएको छ। यसैबीच नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विधान र पद्धति विपरीत गगन थापाले गलत बाटोबाट आएर पार्टी कब्जा गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस सिन्धु काठमाडौँ सम्पर्क मंचले हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। विगत लामो समयदेखि बन्द अवस्थामा रहेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारले विज्ञ सहितको उच्च स्तरीय अध्ययन कार्यदल गठन गरेको छ। उद्योगको आर्थिक प्राविधिक तथा कानूनी अवस्थाको वस्तुगत अध्ययन गरी पुनः सञ्चालनको सम्भावित विकल्प सिफारिश गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवको अनुसार सोमबार बसेको बैठकले जुट मिलको वर्तमान अवस्था, यसअघिका निर्णय र पुराना अध्ययन प्रतिवेदनहरूको समीक्षा गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदललाई एक महिनाभित्र अध्ययन गरी उद्योग मन्त्रालयमा प्रतिवेदन पेश गर्ने म्याद दिएको छ। कार्यदलले मिल परिसरका भवन, भौतिक संरचना, मेसिनरी तथा पाटपूर्जाको वर्तमान अवस्थाका साथै सम्पत्ति र दायित्व फरफारकको लागि आवश्यक कानूनी र व्यावहारिक सुझाव पेश गर्नेछ। दक्षिण अफ्रिकी मुलुक कोलम्बियामा हिजो बिहान गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भूकम्पले ठूलो जनधनको नोक्सानी भएपछि त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ। भूकम्पले भौतिक संरचनाहरूमा ठूलो नोक्सानी पुर्याएको र भत्किएका भवनहरूमा धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पको धक्का सयौं माइल टाढाको छिमेकी देशहरू भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस भएको थियो। छिमेकी देश भेनेजुएलामा दुईवटा शक्तिशाली भूकम्पले 6,300 जना मानिसहरूको ज्यान लिएको, दुई महिना नपुग्दै कोलम्बियामा अर्को शक्तिशाली भूकम्प गएको हो। राष्ट्रपति एबा एलार्दो डेला एप्रिएले शक्तिशाली भूकम्पका कारण 1,500 भन्दा धेरै भवनहरू भत्किएको जानकारी दिनुभएको छ। विदेशकै खबरमा पूर्वी चीनमा आएको डल्फिन नामक शक्तिशाली समुद्री आँधी टाइफूनका कारण संघाई सहित आसपासका क्षेत्रबाट 10,00,000 भन्दा बढ़ी मानिस सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। चीनको प्रमुख आर्थिक शहर सांघाईमा मात्रै 1,400 हवाई उडान रद्द गरिएको छ। मौसमविदहरूका अनुसार यो आँधी झेजियाङ प्रान्तको युहुआन शहरमा प्रति घण्टा 150 किलोमिटरको गतिमा ठोकिएको थियो। त्यसको करिब 1 घण्टापछि बेन्झाउ शहरमा आँधीले दोस्रो पटक असर गरेको थियो। आँधीको वेग केही घटे पनि यो जमीनतर्फ निरन्तर अघि बढ़िरहेको छ। त्यसैले अधिकारीहरूले भोलि बुधबारसम्म भारी वर्षा, भीषण बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै सतर्क रहन चेतावनी दिएका छन्। स्थानीय सरकारहरूले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन्। नेपाल नम्बर एक खेलाड़ी प्रिन्स दाहाल 14 पुष्पलाल राष्ट्रिय स्मृति वरियता ब्याडमिण्टन प्रतियोगिताको पहिलो खेल मनाई पराजित भएका छन्। गरको स्थित सह आयोजक एल स्पोर्ट्स एकाडेमीको कवर हलमा सोमबारदेखि शुरू भएको प्रतियोगितामा समूह ए तर्फ प्रिन्स पहिलो खेलमै पराजित भएका हुन्। एपीएफका प्रिन्स आफ्नै विभागका क्षितिज खनालसँग 2-1 सेटमा पराजित भएका हुन्। प्रिन्स पूर्व विश्व जुनियर नम्बर एक खेलाड़ी पनि हुन्। यसअघि एसियन गेम्सको छनौटमा पनि प्रिन्स क्षितिजसँग नै पराजित भएका थिए, जुन हारको श्रृंखला पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनमा पनि दोहोरिएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदाउनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। बाँदर र बदेल नियन्त्रणको माग गर्दै संसदमा पुग्यो जरूरी सार्वजनिक महत्वको प्रस्ताव। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व मन्त्रीलाई 15,00,000 धरौटीमा छाड्न आदेश। कोलम्बियामा वर्षौं यताको शक्तिशाली भूकम्प, 132 जनाको मृत्यु, उद्धार कार्य जारी। चीनमा डल्फिन आदिको वेतन र 10,00,000 भन्दा बढ़ी विस्थापित। संघाईमा 1,400 उडान रद्द। र 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिता नेपालको नम्बर एक खेलाड़ी प्रिन्स दाहाल पहिलो खेलमै पराजित। खेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको

0: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
3: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangha Suburi Nagarpalika 5, Sindhupalso. Email hotelaruniku@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangha Suburi Nagarpalika 5, Sindhupalso.
5: Elambu FM.

0: जुगाले याङ नेपाल गम नेपाल नमले
1: हिन्नमाले जिजो चुतामी
0: 15 वर्ष लिछ
1: जिजो
0: कने परिवर्तन दजे
1: प्रिलसाङ लाई मन्जी तिर्च्यागुले।

0: இளம்பு பிரேக் டைம்.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
2: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.

0: ए मित्र, यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: break time.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार आन्तरिक मामिला

0: कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
0: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
3: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।
4: JKV Music presents Nepali DJ Blast.

0: minute, just a minute, we will return back.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अवनीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरछु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टीवी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाईफाई पार्किङ एरिया फ्यामिलियर एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अवनीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरछु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अवनीको @gmail.com contact 011-620-326-9860-982293 new aroniko hotel and restaurant private limited chautara sagar subali nagar palika 5 singapore
1: bharna khulyo
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12मा 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 को परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-620-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
6: Elambu FM 89.6 MHz.
7: JKP Music presents Nepali DJ Blast.

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: होइन, कति अरू साथीसँग डुलेर हिँड्छौ हो?
1: अब त जीवन साथीसँग हिँड्ने बेला हो।
0: चाउरी परिएला हो त्यो लाउरेलाई चुरेर।
1: विचार गर बेलैमा, जन्तीले रहन्छु घरैमा।
2: जाने त लाउरिनी भएरै हो, लाउरीसँग माने मनाएर नमाने भगाएर
0: हेरौँला।
2: अँ।

0: बच्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
4: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254।
0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको।
0: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

0: it. Just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर
6: त, रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: भर्ना खुल्यो।
10: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
9: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
10: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
9: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
7: मानसिक समस्याबाट बच्ने उपायहरू,
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
8: असल साथीहरूसँग मात्रै संगत गरौं,
7: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
8: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: Thank you so much.
1: Let the battle!

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
6: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि

now, let the battle

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणिको @gmail.com कन्ट्याक्ट 0116206 9860982293 न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक
1: मित्र यदुमसँगले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849913 27
7: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
8: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404254

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elambu FM 89.6 MHz.
1: तिम्रा आँखाहरू झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाए, र जब म तिमीलाई चुम्दथे र तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि. आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु. दुनियाँसँग दिनहुँ अनेकौँ न्यू खोज्दछु म. तिमीलाई पाउने धोको छाडिसके तिमीले धोको छुनेर गएपछि, तर पनि आज भोलि बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छ र बजारमा छ्याप छ्यापी सोमरस पाइन्छ, कहिले काहीँ खाइन्छ, रमाइन्छ अनि

0: minute, just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9943940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको

最美，把这个。

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो दुम्सोले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913 27।
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू
3: स्टेशनरी का सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
3: मायाको चिनो,
0: मेडल,
3: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेसनरी एन्ड सप्लायर्स। सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274।
3: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
0: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
3: धुम्रपानका असरहरू, फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू, धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। मन्त्रीको सक्रियता, प्रतिनिधि सभा बैठक अघि सभामुखसँग छलफल बोलाइयो मन्त्री परिषद बैठक। जापान पठाइदिने भन्दै 2,80,00,000 ठगे, कन्सल्टेन्सीका सीआईओ पक्राउ। पर्सामा 105 किलो गाजासहित भारतीय नागरिक पक्राउ। कोलम्बियामा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा 132 जनाको मृत्यु, 570 घाइते। र नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपको फाइनलमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको पेप्सीकोलाबाट 14 जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको 12 विषय नगरपालिका नौका 56 वर्षीय ध्रुव थापा समेत 14 जना रहेका छन्। प्रहरीका अनुसार पेप्सीकोला स्थित तहडामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी प्रभाग कारागारीबाट खटिएको प्रहरीले उनीहरूलाई 1,19,845 रूपियाँ 3 बुक्तासहित पक्राउ गरेको जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहबालेनले सक्रियता बढ़ाउनु भएको छ। आज मन्त्री परिषद बैठकमा समेत आह्वान गरेका प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद अरियालसँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेट भएको हो। प्रधानमन्त्री बालेनसँग करिब आधा घण्टा भेट गरेर सभामुख अरियाल बाहिरिनु भएको छ। उहाँहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। भेटमा विपक्षी दलले संसदमा उठाइरहेका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जापान पठाइदिने भन्दै 100 भन्दा बढ़ी मानिसलाई ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। जापान पठाइदिने भन्दै 115 जनाबाट 2,80,00,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको मा लक्ष्मी नगरपालिका साथ चंगास्थलीका 29 वर्षीय प्रत्येक बुढा थोकी रहेका छन्। उनले गेटवेट इन्टरनेशनल प्राली नामको कन्सल्टेन्सी मार्फत 115 जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल 2,80,00,000 रूपियाँ रकम लिएको प्रहरीले जनाएको छ। उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पूर्जीका आधारमा बुटवालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुढा थोकीमाथि वैदेशिक रोजगार सम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ। वर्षामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले 105 किलो गाँजासहित भारतका 50 वर्षीय सौरू चौधरीलाई पक्राउ गरेको हो। बरामद गाँजाको तौल प्लास्टिक बाहेकको रहेको प्रहरीले जनाएको छ। लागू औषध ओसार पसार भइरहेको सूचनाका आधारमा इलाम प्रहरी कार्यालय प्रटेवा र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो। हेलम्बु खबरमा अब विदेशको खबर। दक्षिण अमेरिकी मुलुक कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 132 जनाको मृत्यु भएको छ भने 570 जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटिजनले राष्ट्रपति नेतृत्वमा बसेको विपद व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो। शंका अनुसार भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित शहर पेरोइरामा मात्रै 60 जनाको ज्यान गएको छ। भूकम्पपछि देशका 5 प्रमुख शहरमा रेड अलर्ट घोषणा गरिएको छ। हालसम्म 86 भवन पूर्ण रूपमा भत्किएको पुष्टि भएको छ भने 7 विमानस्थलको संचालन अस्थायी रूपमा स्थगित गरिएको छ। करिब 5,00,000 जनसंख्या रहेको पेरुइरा शहर भूकम्पको केन्द्रबिन्दुबाट 64 किलोमिटर भन्दा कम दूरीमा अवस्थित रहेको बताइएको छ। राष्ट्रपति अबेलाडो देला एप्रिसियाले हालसम्म 1,577 आवासीय भवनमा क्षति पुगेको र 37 भवन पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन्। उनका अनुसार 60 भन्दा बढ़ी भवन भत्किएका छन् भने 18 स्वास्थ्य संस्था र 52 विद्यालयमा समेत क्षति पुगेको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपको फाइनलमा पुगेको छ। समवी अन्तर्गत भएको प्रतिस्पर्धामा होरा स्पोर्ट्सले एक चिकन डिनर सहित उत्कृष्ट 4 आएर 14 अगस्तसम्म हुने अन्तिम 16 टीम सम्मिलित ग्राण्ड फिनालेमा सोझै प्रवेश पाएको छ।
हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्रीको सक्रियता, प्रतिनिधि सभा बैठक अघि सभामुखसँग छलफल बोलाइयो, मन्त्री परिषदको बैठक जापान पठाइदिने भन्दै 2,80,00,000 ठगे कन्सल्टेन्सीका सीआईओ पक्राउ। पर्सामा 105 किलो गाजासहित भारतीय नागरिक पक्राउ। कोलम्बियामा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प। 132 सेनाको मृत्यु, 570 घाइते। र नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपको फाइनलमा। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 9841-43-79-72, 9852-00-642।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Elimbu FM 89.6 MHz.
1: कति मोबाइल हेरिरहेको
2: त बुझ्दिनँ

0: இளம்பு பிரேக் டைம். मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मध्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए,
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6602-442, 98-41-43-49-72, 98-512-00-642।
2: This is LMFM 89.6 MHz.

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु शर्मा। हेलम्बु खबरका मुख्य शीर्षकहरू: पाल्चोको बलेकी गाउँपालिकाका प्रमुख राउत विवादमा, मन्त्रालयले सोधे स्पष्टीकरण, जापान पठाइदिने भन्ने 2 करोड 80 लाख ठगी कन्सल्टेन्सीका सीआईओ पक्राउ। सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई सरकारले गर्यो सहित घोषणा। सामाजिक सञ्जाल प्रयोगमा कडाइ, मानहानि र गाली बेजती गरे कार्यवाही हुने। विश्व आदिवासी दिवस तथा 13 वार्षिक सभा सम्पन्न। सत्ताचुट भएका सिरियाका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय। रूसमा युक्रेनी आक्रमणमा 13 जनाको मृत्यु, 75 घाइते। र नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपको फाइनलमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर: सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत विवादमा तानिएका छन्। सेवाग्राहीसँग गरेको व्यवहारका कारण उनी विवादमा तानिएका हुन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा विभिन्न संचार माध्यम, सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि राउतसँग स्पष्टीकरण माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पत्र पाएको 3 दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार नगर्नुको कारणबारे लिखित स्पष्टीकरण मागेको हो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर: सभामुख डोल प्रसाद डीपी अर्यालसँग अस्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्सवर्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। संघीय संसद प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो। भेटवार्तामा सभामुख अर्यालले संघीय संसदको नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसद बीच नियमित आदान प्रदान र संस्थागत संलग्नता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच आज भेटवार्ता भएको छ। बिहान विशाल नगर स्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो। कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गर्नुभएको छ। उहाँहरूले बिहान 9:30 बजे विशाल नगरमा भेट भएको जानकारी गर्दै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताउनुभएको छ। विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग 1 करोड़ धरौटीमा छाड्न आदेश दिएको छ। व्यवसायिक दीपक भट्टसँग जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा विशेषले 100 बराबरको धरौटी माग गरेको हो। आज थुन्चेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गरेको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गोल्छासँग 2 अर्ब 73 करोड़ 33 लाख बराबर बिगो दावी गरेको थियो। गोल्छाले यसअघि पनि अदालतको आदेश अनुसार अरू 2 कसुरमा 1 करोड़ धरौटी बुझाएका थिए। गत साउन 12 गते काठमाडौँ जिल्ला अदालतले उनीसँग बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड़ धरौटी माग गरेको थियो। तर सो धरौटी बुझाए पनि उनीमाथि अर्को अनुसन्धान जारी रहेको भन्दै पुनः पक्राउ परेका थिए। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष समेत रहेका छन्। हिमालय इन्सुरेन्स लिमिटेडका पूर्व अध्यक्ष उनलाई सीआईबीले 10 वैशाखमा काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो। जापान पठाइदिने भन्दै 100 भन्दा बढ़ी मानिसलाई ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। जापान पठाइदिने भन्दै 115 जनाबाट 2 करोड़ 80 लाख रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका साथ चंगाथरीका 29 वर्षीय प्रतीक बुढा थोकी रहेका छन्। उनले गेस्टवेज इन्सुरेन्स
इन्टरनेशनल प्राली नामको कन्सल्टेन्सी मार्फत 115 जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल 2,80,00,000 रूपियाँ रकम लिएको प्रहरीले जनाएको छ। उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पूर्जीका आधारमा बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गरेको छ। सरकारले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई सहित घोषणा गर्ने निर्णय भएको प्रवक्ता अस्मित पोखरेलले जानकारी दिनुभयो। सुनसरीको देवागंजमा भएको घटनामा तीनजना र त्यसपछि फैलिएको हिंसामा सिराहामा एकजनाको मृत्यु भएको थियो। गृहमन्त्री सुदन गुरूङले मृतक परिवारसँग सहित घोषणा गर्ने लगायत विषयमा सम्झौता गर्नुभएको थियो। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गरेमा कानूनी सजाय हुने भएको छ। सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम बढ़िरहेको सन्दर्भमा सरकारले कानूनी सजायको व्यवस्था गरेको हो। सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न नहुने भन्दै कानूनी सजाय हुने स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेको छ। यस्तो कार्य गर्ने जो कोही पनि कानूनको दायरामा आउने मन्त्रालयले जनाएको छ। सामाजिक सञ्जाल सार्वजनिक संस्थान वा अन्य कुनै पनि माध्यमबाट कसैलाई अपमान गर्ने, आधारहीन आरोप लगाउने वा प्रतिष्ठामा हानि पुग्ने सामग्री फैलाउने कार्यलाई कानूनी रूपमा कसुर मानिनेछ। मन्त्रालयले मुलुकी अपराध संहिता 2074 दफा 305 देखि 308 गाली र बेइज्जती सम्बन्धी प्रावधान रहेको उल्लेख गर्दै कसुरको प्रकृति हेरी सजाय र जरिमानाको व्यवस्था रहेको जनाएको छ। नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको आयोजनामा 32 विश्व आदिवासी दिवस तथा महासंघको 13 वार्षिक उत्सव क्वालालम्पुर स्थित कोता रायको हिमालयन होटलमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदम राज लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मलेसिया स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत मुदित बज्राचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो भने त्यसै गरी किरात याङथुङ चुमलुङ नेपालकी संघीय उपाध्यक्ष निरन्ती तुम्बाम्पो विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समारोहमा तामाङ, मगर, शेर्पा, गुरूङ, राई, लिम्बू, थारू र थामी लगायतका विभिन्न आदिवासी जनजाति समुदायले आफ्ना मौलिक संस्कृति, वेशभूषा, झाँकी तथा परम्परागत परिकारहरू प्रदर्शन गरेका थिए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मंगरले जानकारी दिनुभयो। शव भेटिएको स्थान नजिकै बाघ पनि रहेकाले हात्ती प्रयोग गरी बाघ धपाएर शव नियन्त्रणमा लिने काम भइरहेको उहाँले बताउनु भएको छ। मृतकको पहिचान हुन बाँकी छ। यद्यपि भरतपुर महानगरपालिका 28 जितपुर निवासी 61 वर्षीय मंगले बोटे सम्पर्कमा नरहेको स्थानीयले जनाएका छन्। उहाँ सोही हरियाली सामुदायिक वनमा घाँस काट्न जानुभएको बताएका छन्। सिरियन अदालतले सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय तोकिएको छ। पूर्व राष्ट्रपति असदको अनुपस्थितिमै मुद्दा चलाएर अदालतले मृत्युदण्डको सजाय तोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। करिब 14 वर्षसम्म चलेको युद्धका क्रममा हत्या, यातना र मानहानी, गिरफ्तारी लगायतका अपराध गरेकोमा उनलाई अदालतले दोषी ठहर गरेको हो। सन् 2024 डिसेम्बरमा विद्रोहीको आक्रमणपछि असद सत्ताच्युत भएका थिए। यो सँगै सिरियामा उनको परिवारको दशकौं लामो कठोर शासन अन्त्य भएको थियो। उक्त युद्धमा सयौं हजार सिरियाली मारिएका थिए। विद्रोही लड़ाकूहरू राजधानी दमास्कतर्फ अघि बढ़ेपछि असद देश छाडेर भागेका थिए। उनी हाल मस्कोमा रहेको बताइएको छ। असदको शासनकालमा सुरक्षा अधिकारी रहेका अथेप नाजीबलाई पनि अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। रूसको ताताइस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालक सहित कम्तीमा 13 जनाको मृत्यु हुनका साथै दर्जनौ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। युक्रेनी ड्रोन आक्रमणले निजेनाकस्मक शहरमा 2 वर्षभन्दा लामो समयमा भएको
सबैभन्दा घातक आक्रमण भएको बताएको छ। मस्कोबाट करिब 1000 किलोमिटर पूर्वमा रहेको निजेनेकामास्तक स्थित अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपको फाइनलमा पुगेको छ। समूह बी अन्तर्गत भएको प्रतिस्पर्धामा होरा स्पोर्ट्सले एक चिकन डिनर सहित उत्कृष्ट चारमा आएर 14 देखि 16 अगस्तसम्म हुने अन्तिम 16 टीममा सम्मिलित ग्राण्ड फिनालेमा सोझै प्रवेश पाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। पाल्चोको बलेफी गाउँपालिकाका प्रमुख राउत विवादमा, मन्त्रालयले सोधे स्पष्टीकरण, जापान पठाइदिने भन्दै 2,80,00,000 ठगे कन्सल्टेन्सीका सीआईओ पक्राउ। सुनसरी र सिरा घटनामा ज्यान गुमाएका चारजनालाई सरकारले गर्यो सहित घोषणा। सामाजिक सञ्जाल प्रयोगमा कडाई, मानहानी र गाली बेजती गरी कार्यवाही हुने। मलेसियामा 32 विश्व आदिवासी दिवस तथा 13 वार्षिक उत्सव सम्पन्न। सत्ताछुट भएका सिरियाका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय। रूसमा युक्रेनी आक्रमणमा 13 जनाको मृत्यु, 75 जना घाइते। र नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपको फाइनलमा। हेलम्बु खबर आजको लागि सकिएको छ। अर्को खबर लिएर भोलि बिहान 5:40 उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई क्रिस्टी अभिवादन तथा जय मसीह। म गोविन्द विश्वकर्मा यहाँहरूलाई फेरि पनि वचनको यो भागमा स्वागत छ। प्रियहरू, हामीले विगतका दिन जस्तै धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएका छौं र आज पनि हामी पाउलको पत्र अन्तर्गत गलातीको पुस्तकबाट यहाँहरूको बीचमा पाठ गर्दै अगाडि बढ़नेछौं। मलाई विश्वास छ हजुरहरूले शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। प्रिय मित्र, हामीले योभन्दा अगाडि गलातीको पुस्तकको परिचय र अध्याय एकको एकदेखि हामीले दश पदसम्म पाठ गरेका थियौं भने आज हामी एघार पदबाट पाठ गर्दै अगाडि बढ़नेछौं। परिचयको खण्डमा विशेष गरी पावलले गलातीको मण्डलीलाई बताएका छन् कि एकमात्र सुसमाचार छ, अरू कुनै सुसमाचार छैन। वास्तविक रूपमा गलातीको मण्डलीमा केही समस्याहरू उत्पन्न भएका थिए। त्यो मण्डलीमा विशेष गरी झूठो शिक्षा फैलिएको थियो। पावलले सिकाएको शिक्षा प्रेरित शिक्षा भन्दा फरक शिक्षा ती मानिसहरूले त्यो मण्डलीमा सिकेका थिए, अनि पावलले

हामीले मुक्ति पाएका छौं हाम्रो कामहरूले होइन भनेर पावलले स्पष्टसँग बताएका छन्। र येशु प्रभुको बलिदान सधैँका लागि बलिदान हो। उहाँको बलिदान पूर्ण छ, उहाँको बलिदान सत्य छ र उहाँको बलिदान पर्याप्त छ भन्ने कुरालाई पावलले जोडसँग बताएका छन्। त्यसै गरी जब हामीले येशूलाई विश्वास गर्दछौ हाम्रो जीवन परिवर्तन हुन्छ। किन भन्दा जब हामीले प्रभुलाई विश्वास गर्दछौ उहाँको आत्मा अथवा पवित्र आत्मा तपाईँ र मेरो जीवनमा आउनुहुन्छ प्रियहरू, अनि हामीलाई कुनै पनि किसिमको डर हुँदैन। हामी अब पहिलेको जीवन अनुसार होइन तर अब परिवर्तित जीवन लिएर हामी जिउँदछौ। पवित्र आत्मा तपाईँ र मेरो जीवनमा तपाईँ र म भित्र बास गर्नुहुन्छ। हामी स्वतन्त्र हुँदछौ, हामी विभिन्न किसिमका बन्धनहरूबाट छुटकारा पाउँदछौ, पापको बन्धनबाट तपाईँ र हामी छुटकारा पाउँदछौ, नयाँ भएर तपाईँ र हामी परिवर्तित जीवन लिएर जिउँदछौ। केवल एउटा मात्र सुसमाचार, यही सुसमाचार हो पावलले सिकाएको। यही हो प्रियहरू, गलातीको मण्डलीलाई फेरि बारम्बार सम्झाइरहेका छन् कि यो भन्दा अरू कुनै सुसमाचार छैन। त्यसकारण प्रिय मण्डली, आज मण्डलीभित्र पनि यो समस्याहरू आउँदछ। हामी धर्मशास्त्र बाइबलमा जुन प्रेरितीय शिक्षाको जगमा मण्डली बसालिएको छ अनि त्यो प्रेरितीय शिक्षा येशु प्रभुलाई आफ्नो शिर, येशु प्रभु मात्रै मुक्तिदाता हुनुहुन्छ भनेर घोषणा गर्दछ। कुनै पनि घरको कुनै ढुङ्गो अथवा जग येशु प्रभु मात्रै हुनुहुन्छ अनि मुक्ति र उद्धार केवल येशुबाट मात्रै हामीले प्राप्त गरेका छौं। त्यो मात्रै साँचो एउटा सुसमाचार हो भनेर हामीलाई प्रेरितीय शिक्षाले सिकाएको छ अनि त्यसैका आधारमा मण्डली स्थापना भएको छ। तर आज हाम्रो बीचमा धेरै फरक किसिमका शिक्षाहरू आउँदछन् मण्डली परिवार, म तपाईँलाई सचेत गराउन चाहन्छु। जसरी पावलले मण्डलीको लागि दुःख व्यक्त गरेका छन्, गलातीको मण्डलीका लागि पावलको मन दुखित भएको छ प्रिय मण्डली, आज धेरै विश्वासीहरू आफ्नो शुरूको विश्वास, जुन एउटा प्रेरितीय शिक्षामा आधारित रहेको विश्वास भन्दा फरक, अलिकति भिन्न, हामीलाई सुन्नको लागि कानमा आश्चर्य होला, मिठो होला, हामीलाई सुन्नको लागि र देख्दै गर्दाखेरि हाम्रो आँखाको लागि पनि अचम्म र कति रमाइलो होला, धेरै जस्तो यस्तै कुराको चमत्कारको आश्चर्य कर्महरूको विभिन्न किसिमका बहकाउने शिक्षाहरूको पछि लागेर मण्डली टुक्रिएको अवस्था छ। प्रिय मण्डली, म तपाईँलाई उत्साह दिन चाहन्छु। पावलले जसरी यहाँ मण्डलीलाई सचेत गराइरहेका छन्, तपाईँ र हामीले शुरूमा विश्वास गरेको हाम्रो विश्वासमा हामी अडिग रहनु पर्दछ। तपाईँ र हामीले शुरूमा गरेको हाम्रो विश्वासमा हामी अडिग रहनु पर्दछ, त्यसमा स्थिर रहनु पर्दछ। प्रिय मण्डली, म यही उत्साह तपाईँलाई दिन चाहन्छु। हुन्छ, फेरि हामी अगाडि बढ्दै जानेछौ। हामी आज पद 11 पढ्दै अगाडि बढ्नेछौ। गलातीको पुस्तकमा म यहाँ छु र तपाईँले मलाई सुनेर साथ दिन सक्नुहुनेछ। 11 पदमा यसरी लेखिएको छ, भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन, किनकि मैले यो कुनै मानिसबाट पाएको होइन, न मलाई यो सिकाइएको थियो, तर येशु ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ। यहुदी धर्ममा छँदा मैले अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताए र त्यसलाई नाश गर्न खोजे, हाम्रा जातिमा धेरै मेरा दौतरीहरूका धेरैलाई उछिनेर म यहुदी धर्ममा अघि बढेको थिएँ, र मेरा पिता पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिए, तर मेरो जन्म हुनु अघि नै मलाई अलग गर्नुहुने र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई, जब अन्य जातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइन, न त मभन्दा अघि प्रेरित हुनेहरू कहाँ म यरूसलेममा गए, तर तुरन्तै अरब देशमा गए र पछि दमस्कसमा फर्केर आए। तब 3 वर्षपछि केफाससँग भेट गर्न म यरूसलेम गए र तिनीसँग 15 दिनसम्म बसे, तर प्रभुका भाइ याकुब बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिन। परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु कि म जे लेख्दछु त्यो झुटो होइन। त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गए, त्यतिन्जेल यहुदियाका ख्रीष्टका मण्डलीले मेरो मुख देखेका थिएनन्, तिनीहरूले यतिसम्म मात्र सुनेका थिए, अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ, तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए, हालेलुया। प्रियहरू, यति बेला हामी हेर्न सक्दछौ कि गलातीको मण्डलीलाई पावलले आफ्नो गवाही दिइरहेका छन्। पावलको गवाही के थियो? पावलको बोलावट के थियो? कसरी पावल एउटा मण्डलीलाई सताउने

एउटा शासकबाट उनीपछि प्रभुको एउटा दास बने, यसको बारेमा पावलले बताउँदै थिए। यो बताउनु किन आवश्यक भयो भन्दाखेरि प्रियहरू, गलातीको मण्डलीहरू प्रभु येशूको त्यो प्रेरितीय शिक्षा भन्दा फरक शिक्षामा उनीहरू लागेका थिए। हामीले यो पुस्तकको परिचयमा पाउँदछौं कि त्यहाँ रहेका केही यहुदी विश्वासीहरू, यहुदी क्रिश्चियनहरूले उनीहरूलाई उद्धार र मुक्तिको लागि येशू प्रभुमाथि गरेको विश्वासले मात्र पुग्दैन, तर हाम्रा व्यवस्था पालनहरू र व्यवस्थाका ती कार्यहरूबाट पनि मुक्ति र उद्धार सम्भव छ, अथवा व्यवस्थाको कार्यहरू व्यवस्था पालन अनिवार्य छ भनेर उनीहरूलाई सिकाएका थिए। त्यसकारण पावलले यहाँ भन्दछन् कि म त व्यवस्थाको विषयमा भन्ने हो भने म शास्त्री, निकै जानेको मान्छे, मैले आफ्नो यहुदी धर्म, त्यहाँको परम्परा, रीतिरिवाज सबै त्यागेर प्रभुको बोलावट अनुसार अगाडि बढेको छु भनेर पावलले यहाँ भनिरहेका छन्। मण्डलीलाई त्यो कुरा बुझाउन खोजिरहेका छन्। हामी एकपटक पावलको जीवन, उनलाई कसरी प्रभुले चुन्नुभयो, त्यहाँतर्फ हामी जानेछौ प्रियहरू। एकपटक हामी प्रेरितको पुस्तक 9 अध्यायमा जाउँ, मलाई सुनेर साथ दिनुहोला। 9 अध्यायमा यहाँ शीर्षकमा लेखिएको छ साउलको जीवन परिवर्तन। प्रियहरू, पावल जब उनी परमेश्वरलाई चिन्नुभन्दा पहिलेको उनको जीवन चाहिँ साउल थियो, त्यसकारण यहाँ शीर्षकमा साउल लेखिएको छ। साउल प्रभुका चेलाहरूका विरूद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पुजारी कहाँ गए र तिनले त्यस मार्गका पुरूष होस् वा स्त्री जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरुसलेममा ल्याउन पाऊ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। जब साउल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। तिनी भुइँमा लोटे र तिनले यसो भन्ने स्वर सुने, साउल साउल, तिमी किन मलाई सताउँदैछौ? तिनले भने, प्रभु तपाईँ को हुनुहुन्छ? अनि उहाँले भन्नुभयो, म येशु हुँ जसलाई तिमी सताउँदछौ, तर उठेर शहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। तिनको साथमा जाने मानिसहरूले स्वर चाहिँ सुने तर कसैलाई नदेख्दा अभाग भई उभिरहे। तब साउल भुइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन् र तिनीहरूले तिनका हात समाति डोर्याएर तिनलाई दमस्कसमा ल्याए, अनि तीन दिनसम्म तिनी नदेख्ने भए, न त खाना खाए न पानी पिए। दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए, तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया, तिनले भने, प्रभु हाजिर छु। तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नाउँ भएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्टि पाउन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्। तर हननियाले भने, प्रभु, यी मानिसले यरुसलेममा तपाईँका सन्तानहरूलाई कति धेरै खराबी गरेका छन्, सो मैले धेरैजनाबाट सुनेको छु, त्यहाँ पनि तपाईँको नाउँ लिने, सबैलाई बाँध्ने अधिकार मुख्य पुजारीहरूबाट तिनले पाएका छन्। तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ, किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ सो म तिनलाई देखाउनेछु। तब हननिया गएर त्यस घरभित्र पसे र तिनमाथि आफ्ना हात राखेर भने, भाइ साउल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमी कहाँ देखा पर्नु भएको थियो उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण हौ भनी मलाई पठाउनु भएको छ। तुरन्तै तिनका आँखाबाट पाप्रा जस्ता केही खसे र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए अनि भोजन खाएर तिनले बल पाए। प्रियहरू, हामी यति बेला अध्ययन गर्दै थियौं प्रेरितको पुस्तक 9 अध्यायको 1-18 पद, जहाँ साउल कसरी एउटा मण्डलीलाई सताउने एउटा व्यक्तिबाट उनको जीवन परिवर्तन भएर प्रभु येशूको दास बनेका छन्, पछि उनको जीवन पावल भएर रूपान्तरित भएका छन् भन्ने हामीले भर्खरै हेर्यौं। र यिनै पावलले धर्मशास्त्र बाइबलको अधिकांश पुस्तक लेखेका छन्। यी पुस्तकहरू विभिन्न मण्डलीहरूको लागि एउटा आज्ञा, विभिन्न मण्डलीहरूको लागि एउटा शिक्षा, विभिन्न मण्डलीलाई सचेत गराउनको लागि लेखिएको यो शिक्षाहरू पावलले यहाँ लेखेका छन्। त्यसै अन्तर्गत हामी गलातीको पुस्तकमा छौं र गलातीको पुस्तकको अध्याय 1 अन्तर्गत हामीले हेरिरहेका छौं कि पावलले मण्डलीलाई सचेत गराउनको लागि उनले आफ्नो गवाही बताएका छन्। र हामीले भर्खरै हेर्यौं, पावल एउटा मण्डलीलाई सताउने एउटा शासक थिए।
उनले यहाँ भनिरहेका छन् कि म मेरो जीवन कसरी परिवर्तन भयो र म कुन बोलावटमा अगाडि बढेको छु त्यो मण्डलीले बुझ्न आवश्यक छ। वास्तविक रूपमा पावलको जीवनमा स्वयं प्रभु येशु ख्रीष्टले एउटा दर्शन दिनुभएको छ। पावलको जीवन पहिले मण्डलीलाई सताउने, मण्डलीलाई खेदो गर्ने, येशु प्रभुलाई विश्वास गर्नेहरूलाई नाश गर्नका लागि उनी अघि बढेका एकजना शासक थिए, एकजना अधिकारी थिए। उनले आफ्नो बारेमा बताएका छन् उनी यहुदी धर्ममा निकै एउटा प्रख्यात व्यक्ति थिए। उनी आफ्नो जातिहरूमा उनका दौतरीहरूलाई उछिनेर अगाडि बढेका निकै एउटा शक्तिशाली एकजना व्यक्तित्व। उनी आफूलाई भन्दछन् मेरा पिता पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिए। त्यसै कारणले यहुदीहरूले क्रिश्चियनहरूलाई त्यति खासै मन नपराउने भएको कारणले गर्दाखेरि पावलले पनि पहिले उनको जीवनमा मण्डलीलाई सताउँदै हिँडेका थिए। अनि पावलले भन्दछन् कि जब येशु प्रभुको बोलावट उनको जीवनमा भयो, जब मण्डलीको सेवा गर्नको लागि परमेश्वरको राज्य विस्तारका लागि पावललाई प्रभुले चुन्नुभयो, त्यसपछि उनले सबै कुरा त्यागेर उनी अगाडि बढेका छन् अनि तिनलाई बोलाउने हुने येशु प्रभु स्वयं हुनुहुन्छ। पावलले यति पनि भनेका छन् कि मैले येशु प्रभुलाई उनको सेवाकाल अथवा उनका चेलाहरूलाई भेटेको पनि छैन। हामीले यहाँ ध्यान दिएर हेर्ने हो भने प्रियहरू, पावलले भनेका छन् कि मलाई परमेश्वरले म जन्मनुभन्दा पहिलेदेखि नै बोलाउनु भएको थियो, उहाँको अनुग्रह मेरो जीवनमा थियो, त्यसकारण मेरो जीवन अब उहाँको सेवामा तल्लीन छ। पावलले यहाँ भनेका छन् कि जब अन्य जातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिएन, न त म भन्दा अघि प्रेरित हुनेहरू कहाँ। म यरुसलेममा गए तर तुरन्तै अरब देशमा गए र पछि दमस्कसमा फर्किएर आए। पावलले आफ्नो जीवनका बारेमा बताएका छन्। यो मण्डलीलाई बुझाउन आवश्यक थियो। यहाँ पावलले जति एउटा प्रेरितीय शिक्षाको बारेमा मण्डलीलाई शिक्षाहरू दिएका छन् कि प्रियहरू, त्यो पावलको निजी अथवा उनको आफ्नो विचार होइन अथवा कुनै व्यक्तिको सुसमाचार होइन। यो खण्डको शुरूमै पावलले भनेका छन् कि भाइ हो तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। बाह्र पदमा उनले भनेका छन् कि किनकि मैले यो कुनै मानिसबाट पाएको होइन, न मलाई यो सिकाइएको थियो, तर येशु ख्रीष्टको प्रकाशद्वारा मैले पाएको हुँ। त्यसकारण प्रियहरू, आज पावलले यो गलातीको मण्डलीलाई जुन शिक्षा दिएका छन्, जुन बोलावटका कारणले गर्दाखेरि उनले आफ्नो एउटा शिक्षा मण्डलीलाई बुझाएका छन्, दिएका छन्, त्यो पावलको अथवा कुनै मानिसको तर्फबाट आएको शिक्षा होइन भनेर पावलले बताइरहेका छन्। हामी जान्दछौ कि परमेश्वरले आफ्ना जनहरूलाई विभिन्न तौरबाट चुन्नुभयो, विभिन्न व्यक्तिलाई उहाँले सुसमाचारका लागि प्रयोग गर्नुभयो। प्रभु येशूले आफ्ना बाह्रजना चेलाहरू छान्नुभयो। चेलाहरूको विभिन्न फरक फरक पृष्ठभूमि थिए। कोही माछा मार्ने थिए, कोही जालहारी थिए, कोही कर उठाउने थिए, कोही सामान्य किसान थिए, तर पावल एकजना शासक थिए। पावल मण्डलीलाई सताउने, खेदो गर्ने एकजना व्यक्ति थिए, तर प्रभुले पावललाई चुन्नुभयो। अनि जति पनि वचनहरू, जति पनि सुसमाचार पावलले प्रचार गरेका थिए, हामी बुझ्न सक्दछौं कि प्रियहरू, आजको समयमा पनि हामीले पावलका शिक्षालाई पछ्याइरहेका छौं। यो सबै प्रभु येशूले पावलद्वारा मण्डलीलाई बोल्नु भएको, दिनुभएको शिक्षा हो। आज हामी धर्मशास्त्र बाइबलमा जुन विश्वास गरिरहेका छौं, मण्डली परिवार, हामी प्रेरितीय शिक्षामा आधारित रहेर हामी अगाडि बढ़िरहेका छौं। म फेरि पनि भन्न चाहन्छु, प्रेरितीय शिक्षा, हामी सबै पापी छौं, हामी पापमै जन्म्यौं, हामी पापकै कारणले हामी परमेश्वरको महिमासम्म पुग्नलाई चुकेका छौं, तर प्रभुको अनुग्रहका कारणले, उहाँले तपाईँ र मलाई गर्नुभएको प्रेमका कारणले उहाँले आफ्नो एकमात्र पुत्र यो संसारमा दिनुभयो। उहाँ येशु ख्रीष्ट हुनुहुन्छ, उहाँ नासरतका येशु प्रभु हुनुहुन्छ, जो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जो आदि हुनुहुन्छ, जो अन्त्य हुनुहुन्छ, अनि उहाँ सर्वशक्तिमान प्रभु हाम्रो बीचमा मानवको रूप धारण गरेर, चोला धारण गरेर आउनुभयो, अनि उहाँमाथि गरेको हाम्रो विश्वासले हामीले मुक्ति र उद्धार पाउँदछौं। पावलले यही कुरालाई बारम्बार भनिरहेका छन् अनि पावलबाट आएको यो शिक्षा हामी माझ प्रकट हुँदाखेरि हामी दोधार नहौं मण्डली परिवार भनेर पावलले यहाँ गलातीको मण्डलीलाई भनिरहेका छन्। त्यसकारण प्रियहरू, म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि आज तपाईँ र हामीले जुन शिक्षा सिकेका छौं, तपाईँले हामीले सिकेको शिक्षा मानिसबाट प्राप्त भएको शिक्षा हो अथवा परमेश्वरबाट, बाइबल अनुरूप हामीले बाइबलीय शिक्षा सिकेका छौं, प्रेरितीय शिक्षा सिकेका छौं, अथवा संसारमा भएका विभिन्न मनगणन्ते मानिसका आफ्नै विचार र धारणालाई हामीले पछ्याइरहेका छौं।
आज कतिपय मण्डली, कतिपय सम्प्रदाय, कतिपय यस्ता शिक्षाहरू, झुटो शिक्षाहरू मौलाएको छ कि कतिले भन्छन् बाइबल पढ्नु आवश्यक छैन, कतिले भन्छन् बाइबलको हरेक शब्द केलाउनु आवश्यक छैन, कति व्यक्तिहरूले भन्दछन् उद्धार र मुक्ति पाउनको लागि येशूलाई विश्वास गरेर मात्र हुँदैन मण्डली भनेर तपाईँ र हामीलाई बारम्बार झुक्काउन, तपाईँ र मलाई बारम्बार हाम्रो विश्वासमा ढलपलाउनको लागि यस्ता शिक्षाहरू आउँदछन्। म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु कि प्रियहरू, जसरी हामीले मण्डलीमा शुरूको शिक्षा सिक्यौं कि येशू प्रभुद्वारा उहाँमाथि गरेको विश्वासद्वारा नै हामीले उद्धार र मुक्ति पाएका छौं, त्यो कुरामा तपाईँ अडिग रहनुहोस्, आफ्नो जग तपाईँले बलियो बनाउनुहोस्, निरन्तर प्रार्थनामा लागिरहनुहोस् प्रिय मण्डली, र यो प्रार्थना गर्नुहोस् कि प्रभु मलाई झुटो शिक्षाबाट जोगाउनुहोस्, मलाई बहकाउने शिक्षाहरूबाट जोगाउनुहोस्, तर तपाईँमा निरन्तर अगाडि बढ्नमा तपाईँले मलाई उत्साह दिइरहनुहोस्, आज्ञाकारिताको जीवन जिउनमा तपाईँले उत्साह दिनुहोस् भनेर प्रार्थना गर्नुहोस् प्रिय मण्डली। म यही तपाईँलाई उत्साह दिन चाहन्छु। कार्यक्रम जीवनको वचन सुन्नु भएकोमा तपाईँलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको यो वचनको खण्डबाट बिदा हुन चाहन्छु। हस्त।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। 98 68 55 33 39।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: Lumbu FM 89.6 MHz.
2: अब रंग फेसियो मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो।
3: याङदा परमेश्वरला करारला प्रतिज्ञा जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फेथ तथा नला विश्वास ती चमक बसुगो अंक 71 रंगी र स्वागत मुला न वियोग तामाङ नै द तेन परमेश्वरला वचन री तिगै रोमाञ्चक ताम म्राङ्जी थेन्दे चु रङदेन जुबरे से मुला चु याङला बेनन आवश्यकता करे छ्याम छोन लबा परमेश्वरला प्रतिबद्धताला बारी दि परमेश्वर यम साचिन बाङबा प्रतिज्ञा हिनबा 2 कुरान्ती 3:4-5 परमेश्वरला ओन छङरी नानी ख्रिस यम ढुक्क तब मुला खजिबै तम गई गनी रंगसेन लबरी खमला बिसी आपङ तर जम्मन तम परमेश्वर यम लबरी खमला यंगसे रंगलन शक्ति यम तिग लबरी हमला विवा आधारी यंगला आवश्यकता गरे छोना लबा मी दोबरी लासेला आरे मुला परमेश्वर दा यंगला छोना तला लागिरी भरोसा थान्छु मुवा बिहिनबा 2 कुरान्ती 3:6 परमेश्वरले छार कबुल लबा मुला ओछे नन्द थे कबुल अनुसार गे लखम्ब मी शोभ मुला चु कबुल परमेश्वरला आत्मा से लबा कबुल हिन्ना ब्रिबा थिम से लबा कबुल अहिन ब्रिबा थिम से सिना लमुला तर परमेश्वरला आत्मा से टोना लमुला परमेश्वर से नन्दा छोना शक्ति पिन शुभ मुला परमेश्वर से थेरङ लसी लस्युजी परमेश्वर से व्याख्या लस्युबा कि परमेश्वर याङ देन याक्री करार लस्युजी थेन्दे गाई दत्तेन लोभ्युबा बेनन भन्दा अचम्मल तम चोहिन बकि करार पवित्र आत्मज्ञम उत्पन्न तला चुल अर्थ संसार लाजिबा यन अध्यारो शक्ति से परमेश्वर से नन्दा पिन्सुबा करादा थुरबरी हामला चु करार पत्र ला आइनबा चुल अर्थ तिगहिनबा जब रंग हलाइदेन सम्झौता लस्यु मुला थेन्दे रंगला निश्चित आरेकी

रमाइलो दोहोरीलाई अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण भगवान रूपी दर्शकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौ। साथै हाम्रो कार्यक्रमलाई अन्तिमसम्म हेरेर कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला। साथै युट्युब च्यानललाई लाइक, शेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग। सरकारी अभिलेख डिजिटल बनाउन सरकारको प्राथमिकता। ग्यास र मल अभाव बारे संसदमा सांसदहरूको भने सरकारसँग प्रश्नै प्रश्न।
1: सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन, यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ।
0: माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारको पहल। यातायात सेवामा नयाँ अनलाइन प्रणाली लागू। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
2: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाई चाहिँ सहकार्य गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ।
0: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति। बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने। लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। खोजी कार्य जारी।
3: नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट। वेस्ट इण्डिजले छनोट खेल्नुपर्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाई राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरीले जानकारी दिनुभयो।
6: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सुलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने। अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने। आजका मुख्य निर्णयहरू यी रहेका छन्।
5: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सब वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छूट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ़ बनाउन पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने

0: गर्न संयुक्त रूपमा पाँच बुधे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि तेस्रो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएनसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जीसी,
1: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो। खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा। अब अर्को चाहिँ त्यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरणका सम्बन्ध सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
0: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो। नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजू र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ।
2: आइसकेका छन् त्यसलाई उत्खनन गर्ने रुजु गर्ने होइन त्योबाट चाहिँ भेरिफाई गर्ने सो प्राइमरी डेटा नष्ट भयो सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पन्सेट गरौं भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो हो। दोस्रो कहीँ अनियमितता दुरुपयोगका आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ निगरानी गर्ने अनुगमन गर्ने अलिक ठूलो क्षति भएका ठाउँहरू भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो तिनलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो मलाई लाग्छ।
0: अर्थमन्त्री बग्लेले सरकारी अभिलेख जलेर नष्ट हुँदा झण्डै डेढ खर्ब रूपैयाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो। यता सांसदहरूले भने बजारमा ग्यासको अभाव बढ़ेर उपभोक्ता घण्टौं लाइनमा बस्नु परेपछि सरकारको ध्यानाकर्षण गराएका छन्। सत्तारूढ़ रासोपाका सांसदहरूले ग्यासको कृत्रिम अभाव कालोबजारी र वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। सांसद कुसुम महर्जनले ग्यास कम्पनीका डिपोमा रहेको मौजात र वितरणको विवरण सार्वजनिक गर्न माग गर्नुभयो। रासोपाकै सांसद अप्सना बानुले भने ग्यासको माग अचानक बढ़दा पनि बजारमा दबाव परेको बताउँदै प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो। कांग्रेसकी सांसद गीता गुरूङले सरकार ग्यास पर्याप्त रहेको दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो। राप्रपाकी सांसद खुशबु ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली सुधार गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो।
3: किसानलाई कति बिक्री वितरण भयो यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय, किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु सरकारको तथ्याङ्क मा मल छ भने किसानको खेतमा किन छैन यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु। मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
0: रौतहटको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब दुई बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब दश वर्षका मोहम्मद रमतुल्लाह, रौशन खातुन र सबनम खातुन रहेको वडा अध्यक्ष अतिकुर रहमानले सीआईएनसँग बताउनुभयो।
4: त्यो लाल बकैयातिर खर काट्नको लागि बच्चा 10-11 वर्षतिर

0: एउटा केटी एउटा केटा, तिनजना एकाएक त्यहाँ पानी आयो बगायो। खोजीखानी त भइरहेको छ अहिले, डेङ्गी गाँथी त्यो डेङ्गी पनि आयो, त्यहाँ नदीमा पनि के अरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
1: बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुनासाथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग 2 वटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष 8मा उक्लिने सम्भावना छैन।
2: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै,
3: अगर यहाँ मिल्ती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न जीते व्यक्ति, अब जहाँ 5 बोरा काम है 1 बोरा से तो न पुगते तो ऊ किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
2: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री रिपोर्टसँगै 1.5 महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा संचालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संगठनका प्रतिनिधि संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता सहभागिता रहेको थियो। रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
9: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिरसियाका ब्रह्मदेव यादव
10: नमिलिसी खाद त कसरी गरी होइन अब वर्षा करिसी बिहान नअलि त कसरी गरी किसान त करी पर्ने
11: डिलरले के भन्छ
10: डिलर कहिँ आइ अन्तै
9: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र यूरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रूपियाँमा यूरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
12: इन्डियामा गएर ल्याए 350 बोरा आएसी अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसान माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट 4 चोटीमा।
9: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
13: इन्डिया से त पहिले मिलित रहले यी बालन सरकार कराई कदेले है ओके चलते मतलब बडा दिक्कत है इन्डियो चलावे में इंडिया वाला छोड़ियो दे छे आज नेपाल के 17 छीनिया ले छे जनता तक हम न रह गए हम सरकार के कथी कहो सरकार सब तो जनते बनाइले तो हम इन्हीं के कहला से कथी होती सरकार किछो न होते।
9: भारत में मल लिन जाँदा त्यहाँ को प्रहरी ले पक्राउ गरेर थुन्दा सर्लाही को बलरा नगरपालिका 5 अर्नाहा गांव का नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिनसम्म प्रहरी हिरासत में बस्नु पर्यो। पक्राउ परेका मध्य सुरेन्द्र प्रसाद सिंह
3: खाल लिखे नेपाल अवै रही तो रास्ता में जो घुमुआ हो एसएसपी के वो हमरा पकड़ ले 35 दिन पर वहां से रिहा भेली केस चलबे करते महीना दिन पर तारीख देते अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है 1 बोरा से तो न पुगते तो वो किसान मजबूरन वहां जाना पड़ता है इंडिया में।
9: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
14: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
9: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
15: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कारवाहीको लागि आफूले कारवाही गर्ने अनि यहाँबाट हुने कारवाहीको लागि सिफारिस गर्न सक्नुहुन्छ।
9: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैरा श्रेता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
16: पहिलो कुरा त लामखुट्टेले नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ।
2: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विस्तृत श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223-53
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
18: जापानिज इन्सेफलाइटिसबाट बस्न के गर्ने, यसबाट बस्नका लागि उत्तम उपाय के होला? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खाको समयमा जापानिज इन्सेफलाइटिसको संक्रमण पनि बढ़दो छ। पछिल्लो डेढ़ महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा कसरी बस्ने, यसबाट बस्ने उत्तम उपाय के होला? आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं।
16: के बसेता फेरि जापानिज इन्सेफलाइटिसको चाहिँ संक्रमणको कारणले मृत्यु हुनेको संख्या विस्तारै बढ्दै गइरहेको देखिन्छ र अहिले सम्भवत यस्तो होला, मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ देख्दिन म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप

0: भनिदिनु होला भनेर आइरहेको अवस्था,
1: खोप लगाउने ठाउँ पनि थाहा छैन,
0: थाहा नभएको हुनाले सायद त्यो कारण एउटा होला, त्यो प्रश्न देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे दुई दशक अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म, त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, त्यो प्रश्न गरिराख्नु भएको म देख्छु र त्यसको लागि चाहिँ सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
1: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दै गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
0: ठिक भन्नुभयो, वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन। तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ, जस्तै भनौँ 5 वर्षभित्र मात्र लगाइरहन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ, त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। किन भन्दाखेरि त्यसको बुस्टर लाउनु पर्ने भयो, अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। खोप नलाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन्। अझ भन्नुपर्दा, अझ प्रश्नसँग भन्नुपर्दा, कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलाएकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
1: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो,
0: त्यो चाहिँ सम्भावना बढी छ। मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरिरहेको अवश्य पंक्षी, त्यही कारण अघि मैले पनि भन्यौँ पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
1: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता?
0: यो दुईमा के भिन्नता छ, दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ झन्डै 30% हाराहारीमा, र बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झन् 8-10 दिन त यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य, कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ। तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ। अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन, त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ।
1: औषधि पनि छैन,
0: औषधि त डुबेको छैन, त्यो लक्षणमा आधारित हुन्छ उपचार। खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छौँ। तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो। तेस्रो फरक भनेको लामखुट्टेको प्रजाति फरक छ, लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने, यो चाहिँ क्युलेस जातको लामखुट्टे हो, यो दुईटा चाहिँ अलिकति प्रजातिको फरक छ। लामखुट्टे सामान्यत चिन्न चाहिँ लामखुट्टे नै होइन, सबैले झलक हेर्दा त्यही देख्छ, तर डेङ्गुको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ, त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबिरे कलरको हुन्छ। अर्को चाहिँ अब तपाईँ हामीले देखेको लामखुट्टे अब लामो खुट्टा भएको नै भयो, त्यसको ठ्याक्कै यही भनेर छुट्याउन अलिक गाह्रो छ क्युलेक्स जातको। तसर्थ लामखुट्टे फरक, खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामी विगतमा पनि यसको पार्ट सिकिसकेका छौँ, यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन। त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन, यसरी बुझ्नु कि 250 जनामा 1 जनालाई कडा हुन्छ।
1: अन्त्यमा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ, छोटोमा यहाँको सन्देश के छ?
0: सबैभन्दा राम्रो पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ, खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस।

0: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा गरिएको छ। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ। सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ। ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। एलम्पु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 27 गते बुधबार, श्रावण कृष्णपछि औंसी तिथि, ईस्वी सन् 2026 अगस्त 12 तारीक, नेपाल सम्बत 1146, दिल्लाका। आज अन्तर्राष्ट्रिय युवा दिवस पनि आज बिहान सूर्योदय 5:33 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:43 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभाको हिजोको बैठक 7 घण्टा चलेर गणपूर्वक संख्या नपुगेपछि स्थगित। रौतहटको लाल बकैयामा नुहाउने क्रममा 3 बाल बालिका खोलाले बगाएर बेपत्ता। महाधिवेशन गतिविधि रोक्न गगनलाई शशांकको पत्र। एमाले र नेकपा बीच प्रदेशमा भागबण्डको सहमति। मन्त्रालय बाँडफाँड पालै पालो। कोलम्बिया भूकम्प कम्तीमा 181 जनाको मृत्यु। हराइरहेकाहरूको खोजी जारी। सिरियाका पूर्व राष्ट्रपति असद सहित 7 अधिकारीलाई मृत्युदण्डको फैसला। र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ, सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत विवादमा तानिएका छन्। सेवाग्राहीसँग गरेको व्यवहारका कारण उहाँ विवादमा तानिएका हुन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा विभिन्न संचार माध्यम, सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि राउतसँग स्पष्टीकरण माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पत्र पाएको 3 दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। खबरमा राष्ट्रिय खबर। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस साउन 10 गते बेलुका सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारको क्रममा ज्यान गएको थियो। त्यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच श्रावण 11 गते सिराहाको गोल बजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने करमा छूट दिने भएको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र वृद्धि मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले पूर्व महालेखा परीक्षक परीक्षक टंकमणि शर्मा दंगालको संयोजकतामा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकमा 12 का निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने पनि निर्णय गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठक 7 घण्टा चलेर पनि गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठक दिउँसो 1 बजेदेखि शुरू भए पनि राति 8 बजेपछिसम्म चलेको थियो। सभामा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको थियो। विधेयकमाथि विचार गरियोस् भने उद्योग मन्त्री गौरी कुमारीले राख्नु भएको प्रस्ताव निर्णयार्थ पेश गर्नु पहिला
कांग्रेसका सचेतक निष्कल राईले गणपूरक संख्या एकीन गर्न सभामुख डीपी अर्यालसँग माग गर्नुभयो। सभामुख अर्यालले गणपूरक संख्या एकीन गर्न 3 मिनट घण्टी बजाएर सांसद संख्या गणना गर्दा 61 सांसद मात्रै उपस्थित भएकाले अर्को बैठकमा पेश गर्ने गरी हिजोको बैठक स्थगित गर्नुभयो। सदनमा 1/4 सदस्य अर्थात 69 सदस्य उपस्थित हुनुपर्नेमा 61 मात्र रहेकाले बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभामा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि प्रतिनिधिसभाको 1/4 अर्थात 69 जना सांसद बैठकमा उपस्थित हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको अर्को बैठक भदौ 1 गतेका लागि तोक्नु भएको छ। रौतहटको देवाही गुनाही नगरपालिका एक स्थित लाल बकैया खोलामा नुहाउने क्रममा हिजो खोलाले बगाएर 3 बाल बालिका बेपत्ता भएका छन्। हिजो दिउँसो खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका बाल बालिकाको खोजी कार्य